0: रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा। कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो, शर्तहरू लागू हुनेछन्।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी चार दुले गौडा। सम्पर्क 0635902969 र 98560169।
0: हिरो सिजी मोटर्स।
2: जाम न, ढिला भइसक्यो।
3: एकैछिन पख न, के को भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ?
5: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
6: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
3: नबोल न, सुन त,
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
3: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 98460862 र 98041-12888।
7: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507। कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 98466818817।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 26 गते सोमबार, असोज शुक्ल पक्षको द्वितीय तिथि, सन् 2026 अक्टोबर 12 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दोरेगौड़ा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउस सँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ।

सबैभन्दा पहिले मेष राशि। धनमा वृद्धि हुनेछ, आफन्तहरूबाट सहयोग पाइनेछ, व्यापार व्यवसायमा लाभ रहनेछ, बोलेको माध्यमले काम सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक 3 रहेको छ। वृष राशि। रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ, धनार्जनका नयाँ योजनाहरू अगाडि बढ्नेछन्, गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 3 रहेको छ। मिथुन राशि। अनावश्यक कार्यमा सहभागी जनाइनेछ, कड़ा मेहनतले मात्रै गरिएको कामबाट लाभ प्राप्त होला,

कर्कट राशि विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। कला र साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 2 रहेको छ। सिंह राशि प्रतियोगी परीक्षामा सफल मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। अरूको झै झगडामा नपर्नुहोस्। बोलीमा प्रभाव पर्नेछ। आजको शुभ रंग निलो हो हरियो हो भने शुभ अंक 7 रहेको छ। कन्या राशि नयाँ कार्यको रूपरेखा बढ्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आजका शुभ रंग नीलो हो भने शुभ अंक 1 रहेको छ। तुला राशि स्वास्थ्यलाई लिएर सजगता अप्नाउनुहोस्। आफन्तहरू मध्ये वैचारिक मतभेदको सम्भावना रहेको छ। परोपकारी कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 3 रहेको छ। वृश्चिक राशि अध्ययनमा सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्म कर्ममा मन जानेछ। पहिला प्राप्त भएको सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक 7 रहेको छ। धनु राशि कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ। पिताको सहयोगले आइकेको कार्य बन्नेछ। अड्केको कार्य बढ्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक 6 रहेको छ। मकर राशि आर्थिक दृष्टिले आजको दिन राम्रो रहनेछ। कानूनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले मनोबल उच्च रहनेछ। जीवनसाथीसँग मनमुटावका योग रहनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक 7 रहेको छ। कुम्भ राशि व्यापारमा सफलता हात लाग्नेछ। काम गर्ने जोश जागरमा कमी आउन सक्छ। पठन पाठन र बौद्धिक स्तरमा प्रगति होला। ठेक्कापट्टाको कार्यबाट राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 6 रहेको छ। अन्तिममा मीन राशि कार्यक्षेत्रमा पुरानो समस्या आइलाग्नेछ। अनावश्यक धन खर्चले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर बनाइएका योजनाहरू स्थगित गर्नुपर्नेछ। आध्यात्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 4 रहेको छ।

आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौ। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 65414100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दले नै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385522।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: सन् 2026 अक्टोबर 12 तारिक असोज शुक्ल पक्षको द्वितीय
7: वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 मेगाहर्ज र चितवनको कालिका एफएम 95.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
6: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
7: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुल्ला, दशैंका छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
6: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म महँगो।
7: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेनी राष्ट्रपतिको भनाई।
6: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले क्यानाडालाई हरायो।

0: चाड पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन से घर बरसिन उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि।
1: सुन त मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-4943-33 4-93-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौं घर डुबानमा परेका छन्। 2 पक्की पुल 1 बेली ब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहब र गेग्रा नआएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 5-6 किलोमिटर तल बुढी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुम नुमरी गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
4: यसैबीच गोर्खाको बुढी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। डेढ़ महिना अघि भदौ 10 गते भोटुकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगेलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती श्रीदिवास फिल्म र घट्टे खोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाई छ। उंगिलुङ खोलाबाट बगेको गेग्रानले स्यार खोला थुनिएर फुटेपछि बुढ़ी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: वाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
7: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बात।
9: दसैँ आयो, तिहार आयो, छठको रङ छायो रे तिन।

0: यस दशैं तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटी कोशीकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। भोटेकोशीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड़ने फलाकु खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि गाड़ी चल्न थालेका छन्। नेपाली सेनाको सहयोगमा यो पुल जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा गाड़ी चल्न थालेका गल्छी त्रिशुली मैलुङ स्याफ्रीबेसी रसुवागढ़ी सड़क योजना विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरम्मत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड़ने मालढुंगामा कालीगण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाई छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यकाका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
6: विगत 2 दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुरा गर्नु भएको छ।
7: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता, आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो। तपाईँ पढे लेखेछ, त खाइपी गरेछ, सबै गरेछ, तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेको छैन, त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो होइन। छोटकरीमा भन्ने हो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 मानसिक रोग नै 10 5
8: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा होइन?
7: हामी यो संसारमा सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन्, त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ। त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै झन्डै 26-27 भएको कन्टेक्स्टमा म चाहिँ एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 चाहिँ हामीले निकै नै धेरै फर्को मारेका छौँ। सबै वेल इन्फर्म छ, कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जाँदै नजाने जानै परे पनि लुकी छिप्पी नामै परिवर्तन गरेर त्यसरी जाने चलन थियो होइन। अब अहिले त आएर अहिले अवसर पासले पढाएर मलाई त यो रोग लागेको छ मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम उपन्य आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले राम्रै चाहिँ अचिभ गर्यो भने भन्नु
8: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
7: समस्या हो समस्या समाधानतिर लागौँ, त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन। यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा यसलाई समाधान गरौँ भन्ने नै कुरा हो।
5: स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौ, झुल लगाएर सुत्ने बानी गरौं,
10: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं।

0: छोपेर
1: दम्स उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
4: कम वन्स, यु विल स्पेशली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दशैं तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्म गेट मूल्यको वृद्धि दर 8 वर्ष यताकै न्यून भएको छ। तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौं गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25-35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
6: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोड़ेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुआ न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोड़ेका छन्। यस्तै गुलशन झाले 34 बलमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यस्तै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोड़ेको छ। नेपाल तालिकाको 6थो स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7थो स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटपुट पानी परेको छ।
6: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै तीन महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अध्यावधि गर्न आग्रह गरेको छ।
6: सुनतसरीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो एक दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
5: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
6: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
5: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
6: सहनेको घरवास कहनेको वनवास।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: भोटेकोशीकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई। बाढ़ीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
5: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुला। दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
6: चिनिया सामान नाकामै रोकिदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़ी।
5: रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई।
6: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले क्यानाडालाई हरायो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन, दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोट तानिरहेको छ। चुरोटको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन् तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: श्री धाकुरा प्रश्न विचार उजालो रेडियो नेट तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468883522।
0: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9906613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टी
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
16: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
15: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
16: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
17: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
17: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला तथा कपाल रोग विशेषज्ञ। अहिले बजारमा धेरै थरीका र धेरै ब्रान्डका भाइटामिन सी सेरमहरू पाइन थालिएका छन्। जबकि आजभन्दा 5-10 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा भाइटामिन सी सेरम पाउन अलि मुस्किल नै थियो। तर अहिले आएर धेरै जसोले भाइटामिन सी प्रयोग पनि गर्न थाल्नु भएको छ र तपाईँहरूमध्ये पनि कतिपयले भाइटामिन सी सेरम आफैले पनि प्रयोग गरिरहनु भएको होला, अथवा कतिपयले अब भाइटामिन सी सेरम प्रयोग गर्ने भन्ने सोचिरहनु भएको होला। यदि यस्तो हो भने यो भिडियो तपाईँहरूको लागि हो। आज यो भिडियोमा मैले भाइटामिन सी आखिर किन प्रयोग गर्ने, भाइटामिन सी सेरमहरू कस्तो कस्तो प्रकारको हुन्छन् र के सबै सेरमहरू उस्तै हुन् र यो सिरम कसरी प्रयोग गर्दा धेरै फाइदा हुन्छ, यी कुराहरूको बारेमा आज तपाईँलाई म जानकारी दिन गइरहेको छु। अब सुरु गरौँ। र पहिलो कुरा के छ भन्दा, भाइटामिन सी आखिर अनुहारको छालामा किन लगाउने? भाइटामिन सी का धेरै अध्ययनहरू भएका छन् र ती अध्ययनहरूले भाइटामिन सी का मुख्यत तीनवटा फाइदाहरू देखाएका छन्। ती तीन फाइदा मध्ये पहिलो फाइदा हो, यसले एउटा एन्टी अक्सिडेन्टको रूपमा काम गर्छ। र यो भनेको के हो भन्दा, हाम्रो अनुहारको छाला वातावरणका कुराहरू जस्तै घामको किरण भयो, धुलो धुवा जस्ता प्रदूषणहरू, यो कुराहरूमा एक्सपोज अथवा देखिरहेको हुन्छ र यी कुराहरूले गर्दा हाम्रो अनुहारको छालामा अक्सिडेटिभ स्ट्रेस परिरहेको हुन्छ। र यो भाइटामिन सीले गर्ने एउटा मुख्य काम भनेको यसले एन्टी अक्सिडेन्टको रूपमा काम गरेर त्यो अक्सिडेटिभ स्ट्रेसलाई कम गर्ने काम गर्दछ, जसले गर्दा छालामा अनुहारको छालामा हुने कोलाजेन ड्यामेजलाई कम गर्छ र चाँडो चाउरीपन देखिने अथवा छाला सुक्खा अथवा डल देखिने समस्यालाई पनि कम गर्न हेल्प गर्दछ। त्यस्तै गरेर भाइटामिन सीको अर्को फाइदा भनेको यसले कोलाजेन बन्न पनि मद्दत गर्दछ, जसले गर्दा छालामा चाउरी पर्ने समस्या कम हुन्छ। र यसको अर्को फाइदा भनेको यसले छालामा अनुहारको छालामा हुने पिगमेन्टेसन अथवा छाला कालो खैरो हुने समस्यालाई पनि कम गर्न मद्दत गर्दछ। त्यसपछि अर्को कुरा आउँछ, यदि भाइटामिन सी का यति धेरै फाइदा छन् र भाइटामिन सी सजिलै हामीले खाने कागतीमा, सुन्तलामा, अम्बा, मेवा आदिमा पाइन्छ, त्यस्तै गरेर भाइटामिन सी का क्याप्सुल र ट्याब्लेटहरू पनि सस्तैमा पाइन्छ भने महँगो हालेर हामीले भाइटामिन सी सेरम अनुहारको छालामा किन लगाउनु पर्यो? यस्तो किन हो भने हामीले खाएको भाइटामिन सी एकदमै कम मात्रामा मात्रै हाम्रो छालामा पुग्दछ र भाइटामिन सी भनेको एउटा वाटर सोल्युबल अथवा पानीमा घुल्ने भिटामिन भएको हुनाले यो शरीरमा स्टोर भएर अथवा जम्मा भएर बसिरहन सक्दैन। त्यसैले हामीले खानेकुराबाट पाएको भाइटामिन सी हाम्रो शरीरलाई स्वस्थ राख्न त मद्दत गर्दछ, तर त्यो भाइटामिन सी छालामा पुगेर त्यसको फाइदा भने खासै देखिँदैन। त्यही भएर हामीले छालामा भाइटामिन सी बाहिरबाट लगायो भने बढी फाइदा पुग्दछ। त्यस्तै गरेर अर्को धेरैलाई जान्न मन लागेको विषय हुन्छ, भाइटामिन सी सेरमहरू आखिर किन धेरै महँगो हुन्छ? नाम चलेको भाइटामिन सीहरू हेर्ने हो भने 15 ml 30 ml पनि कम्तीमा पनि 2000 भन्दा बढी नै पर्दछ। भाइटामिन सी सेरम कतिसम्म महँगो हुन सक्छ भन्ने उदाहरणको लागि त्यो स्किन स्युटिकल्सको सी फेरुलिक भन्ने भाइटामिन सी को 30 ml बोतलको प्राइस नै $166 पर्छ। आखिर हामीले खाने सुन्तला कागतीमै पाइने भाइटामिन सी यस्तो महँगो किन हुन्छ? यो कुरा बुझौँ। हामीले भाइटामिन सी को एक्टिभ फर्म अथवा जुन छालामा काम गर्ने फर्म हो त्यसलाई एल एस्कोर्बिक एसिड भन्छौँ र यो भाइटामिन सी एकदमै अनस्टेबल अथवा अस्थिर हुन्छ, भनेको यसलाई घामले हावाले सजिलै असर गर्न सक्दछ र त्यो असरले गर्दा यो केही समयमै डिहाइड्रो एस्कर्बिक एसिड भन्ने वस्तुमा परिवर्तन हुन सक्दछ, जुन चाहिँ इनएक्टिभ अथवा काम नलाग्ने हुन्छ। त्यसैले भाइटामिन सी सेरम राखिने बोतलहरू अथवा पम्पहरू चाहिँ हावा नछिर्ने खालको र उज्यालो नछिर्ने खालको हुनु जरुरी हुन्छ। त्यस्तै गरेर भाइटामिन सी एउटा पानीमा घुल्ने वाटर सोल्युबल भिटामिन भएको हुनाले यो भाइटामिन हाम्रो छालामा सजिलै प्रवेश गर्न गाह्रो हुन्छ। त्यस्तै गरेर यो भाइटामिन हाम्रो छालामा प्रवेश गर्नको लागि पीएच 3.5 भन्दा कम बनाउनु पर्ने हुन्छ। त्यसैले जुन कम्पनीले भाइटामिन सी उत्पादन गर्दछ त्यो कम्पनीले यी सबै कुराहरू ध्यान दिनुपर्ने भएको हुनाले भाइटामिन सी महँगो हुन गएको हुन सक्छ। त्यसैले हामीले भाइटामिन सी रोज्दा पनि जुन पाए त्यही कम्पनीको रोज्यौँ भने त्यो भाइटामिन सी कसरी बनाइएको छ र त्यसले वास्तवमै हाम्रो छालालाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरा शंकास्पद हुन सक्दछ। एउटा हामीले त्यो कुरामा सचेत हुनु जरुरी हुन्छ। त्यसपछि अब कुरा गरौँ भाइटामिन सी कति बेला लगाउने र कति पटक लगाउने। अघि मैले भनेको थिएँ भाइटामिन सी सेरमको एउटा प्रमुख फाइदा भनेको यसले घामको किरणबाट हुने अक्सिडेटिभ ड्यामेजबाट जोगाउन मद्दत गर्दछ। त्यसैले यसलाई बिहान लगायो भने अझै बढी फाइदा हुन्छ। तर एउटा कुरा के ध्यान गर्नुपर्दछ भन्दा बिहान लगाउँदाखेरि यसमाथि जहिले पनि सनस्क्रिन लगाउनु जरुरी हुन्छ। तर त्यो भन्दैमा यो बेलुका लगाउन नमिल्ने पनि होइन, बेलुका पनि यसको प्रयोग गर्न मिल्छ। तर याद के गर्नुपर्दछ भने यदि बेलुका औषधिजन्य मलमहरू अथवा रेटिनोल अथवा ट्रेटिनोइन जस्ता मलमहरू बेलुका लगाइएको छ भने त्योसँग भाइटामिन सी नमिसाएको नै राम्रो हुन्छ। र अब कुरा गरौँ भाइटामिन सी सेरम कसरी लगाउने। भाइटामिन सी सेरम पातलो पानी जस्तो भएको हुनाले यसलाई अनुहार धोइसकेपछि सबैभन्दा पहिला लगाउनु पर्दछ। र भाइटामिन सी छालामा एब्जर्ब भएर राम्ररी काम गर्नको लागि कम पिएच अथवा एसिडिक पिएच चाहिने भएको हुनाले यो प्रयोग गर्नुभन्दा अगाडि ग्लाइकोलिक एसिड अथवा सालिसाइलिक एसिड भएका फेसवासहरूले मुख धोएर यो लगायो भने यो बढी छिर्छ र बढी फाइदा हुन सक्छ। र भाइटामिन सी सेरम लगाउँदा 3-4 ड्रप्स अथवा 3-4 थोपाले पुरै अनुहारलाई नै पुग्ने गर्दछ। र अर्को कुरा कि जुनसुकै भाइटामिन सी लगाए पनि उस्तै हुन्छ। धेरैलाई यो कुरा अलि टेक्निकल लाग्न सक्छ, तर त्यत्रो पैसा हालिसकेपछि आफूले अलिकति जानकारी लिनु भने जरुरी नै हुन्छ। भाइटामिन सीको अहिलेसम्म धेरै जसो अध्ययनहरूले अध्ययन गरेको रूप भनेको एल एस्कर्बिक एसिड भन्ने भाइटामिन सी हो। र यो भाइटामिन सीलाई सबैभन्दा प्रभावकारी रूप पनि भनिन्छ। तर यो भाइटामिन सीको रूपको बेफाइदा भनेको के छ भन्दा यो एकदमै अनस्टेबल हुन्छ, जुन अघि पनि मैले कुरा गरिसकेँ। अनस्टेबल भएकै कारण यसलाई हामीले उज्यालोबाट घामबाट जोगाउन एकदमै गाह्रो पर्दछ। त्यही भएर यो भाइटामिन सीको बोतलहरू अथवा पम्पहरू खोलिसकेपछि हावा छिर्ने भएको हुनाले पछि गएर यसले फाइदा दिन्छ कि दिँदैन भन्नेमा शंका उत्पन्न हुन सक्दछ। त्यस्तै गरेर यो भाइटामिन सी पिएच 3.5 भन्दा कममा अथवा धेरै एसिडिक इन्भाइरोमेन्टमा बनाउनु पर्ने भएको हुनाले यसले सेन्सिटिभ छालालाई पनि नराम्रो असर गर्न सक्दछ। त्यही भएर यो भाइटामिन सी सेरम कसै कसैलाई सुट नगर्न पनि सक्दछ र कसै कसैमा सुरसुरमा एलर्जी गराउन सक्दछ। यी समस्या भएकै कारण हालसालै भाइटामिन सीका अन्य रूपहरू अथवा डेरिभेटिभ्सहरू भन्छ अथवा इनेक्टिभ फर्महरू बनाइएका छन्। र यी इनेक्टिभ फर्महरूको फाइदा भनेको यिनीहरू एल-एस्कर्बिक एसिड भन्दा अलि स्टेबल हुन्छन् र छालाभित्र छिरिसकेपछि मात्रै एल-एस्कर्बिक एसिडमा परिवर्तन हुन्छ र आफ्नो असर देखाउँदछन्। र भाइटामिन सीका डेरिभेटिभ्सहरूमा म्याग्नेजियम एस्कोर्बाइल फस्फेट, सोडियम एस्कोर्बाइल फस्फेट, फिओ इथाइल एस्कोर्बिक एसिड आदि पर्दछन्। तर यी भाइटामिन सीहरूका अध्ययनहरू निकै नै कम छन्। र अब अर्को प्रश्न, कस्तो खालको छालामा कस्तो खालको भाइटामिन सीको प्रयोग गर्ने। भाइटामिन सी सेरम प्रायः धेरै जसोको छालाको लागि सेफ नै मानिने गरिन्छ। भाइटामिन सीको प्रयोग धेरै जसोले चाउरीपना अथवा फाइन लाइन्सहरू कम गर्न, अनुहारमा ग्लो ल्याउन प्रयोग गर्ने गर्नुहुन्छ। तर यो प्रयोग गर्दा पनि केही कुराहरू भने ध्यान दिनु जरुरी हुन्छ। जस्तै कसैको यदि सेन्सिटिभ प्रकारको छाला छ भने त्यस्तो छालामा एल एस्कर्बिक एसिड भन्ने भाइटामिन सी प्रयोग गर्दा त्यसले अलिकति इरिटेसन गर्ने सम्भावना हुन्छ। त्यसैले यस्तो छालामा भाइटामिन सी प्रयोग गर्दा सकेसम्म कम प्रतिशतबाट, जस्तो 10-15% सुरु गर्ने। त्यस्तै गरेर भाइटामिन सीका अरू प्रकारहरू जस्तो सोडियम एस्कोर्बाइल फस्फेट अथवा म्याग्नेजियम एस्कोर्बाइल फस्फेटहरू प्रयोग गर्न सकिन्छ। त्यस्तै गरेर डन्डीफोर हुने छालाको लागि भाइटामिन सी प्रयोग गर्नु परेमा सोडियम एस्कोर्बाइल फस्फेट भन्ने रूपको भाइटामिन सी प्रयोग गरेको राम्रो देखाइएको छ। त्यस्तै गरेर चायापोतो अथवा पिगमेन्टेसनको प्रब्लम हुनेहरूमा भाइटामिन सी प्रयोग गर्दा म्याग्नेजियम एस्कोर्बाइल फस्फेटको बढी फाइदा देखाइएको छ। त्यसपछि अर्को एउटा महत्वपूर्ण कुरा कि भाइटामिन सीले सनस्क्रिनको काम पनि गर्दछ। अघि हामीले भनेका थियौँ भाइटामिन सीले घामको असरबाट जोगाउँदछ, तर के यसले सनस्क्रिनको काम गर्दछ त? सनस्क्रिनहरूले जसरी युभी रेजहरूलाई एब्जर्ब गरेर अथवा रिफ्लेक्ट गरेर हामीलाई घामबाट बचाउँदछन्, त्यस्तो काम भाइटामिन सीले गर्न सक्दैन। बरु भाइटामिन सी डाइरेक्ट घामको किरणमा देखियो भने भाइटामिन सी इनेक्टिभ फर्ममा चेन्ज भएर काम गर्दैन। त्यही भएर भाइटामिन सी लगाइसकेपछि जहिले पनि बिहानको बेला सनस्क्रिन लगाउनु एकदमै जरुरी हुन्छ। त्यसपछि अर्को, भाइटामिन सी सेरममा राखिने फेरुलिक एसिड भनेको के हो त? हामीले कतिपय भाइटामिन सी सेरममा फेरुलिक एसिड र भाइटामिन ई मिसाएको पाइन्छ। फेरुलिक एसिड आफैमा पनि एउटा एन्टिअक्सिडेन्ट हो र यो भाइटामिन सी सेरमसँग मिसायो भने यसले भाइटामिन सीलाई स्टेबल फर्ममा राखेर यसको प्रभावकारिता बढाउन मद्दत गर्दछ। त्यही भएर भाइटामिन सी सेरममा फेरुलिक एसिड र भाइटामिन ई मिसाइयो भने यस्तो सिरमको प्रभावकारिता 8 गुणासम्म बढ्छ भनेर पनि देखाइएको छ। त्यसपछि अब कुरा गरौँ हामीले लगाउने भाइटामिन सीको बोतल अथवा पम्पलाई कसरी राख्ने त। अघि मैले सुरुमा पनि भने भाइटामिन सी भनेको एकदमै अनस्टेबल हुन्छ, जसले गर्दा यसलाई हावाले र घामको किरणले अथवा उज्यालोले सजिलै असर गर्न सक्छ। त्यही भएर हामीले भाइटामिन सी सेरम रोज्दा पनि यो राखिएको बोतल र अथवा पम्प कस्तो छ भन्ने याद गर्नुपर्दछ। यस्तो बोतल अथवा पम्पहरू घाम नछिर्ने अथवा अँध्यारो कलरको अथवा पम्प भएको जसले गर्दा हावा छिर्न नसकोस् त्यस्तो खालको हुनु जरुरी हुन्छ। र हामीले लगाउन थालेपछि त्यस्तो भाइटामिन सी सकेसम्म नियमित लगाएर चाँडो सघाउनु पर्ने हुन्छ, किनभने त्यो भाइटामिन सी जति समयसम्म खुला बाहिर हावामा देखियो त्यति नै त्यसको प्रभावकारिता कम हुँदै जान्छ। र हामीले भाइटामिन सी को बोतल अथवा पम्प राख्दाखेरि सकेसम्म अँध्यारो चिसो ठाउँमा राख्ने र बिर्को सधैँ एकदम टाइटली लगाएर राख्नु पर्दछ, जसले गर्दा यसको प्रभावकारिता लामो समयसम्म रहन सक्छ। र यसरी आज मैले हजुरहरूलाई भाइटामिन सी को बारेमा केही जानकारी दिने प्रयास गरे। मलाई आशा छ यी जानकारीहरू पाएर हजुरलाई भाइटामिन सी सेरम लगाउनुमा मद्दत पुग्नेछ। आजको लागि यति नै, नमस्ते।
1: आज म हजुरहरूसँग डार्क सर्कल्सहरूको बारेमा कुराकानी गरिरहेको छु। आँखाको वरिपरि आउने डार्क सर्कल्सले गर्दा अनुहार नै बुढो जस्तो देखिन्छ र अनुहार थाकेको जस्तो पनि देखिन्छ। त्यही भएर धेरैको लागि डार्क सर्कल भनेको धेरैको लागि चिन्ताको विषय हुने गर्दछ। र हामी मध्ये धेरैलाई लाग्छ कि डार्क सर्कल भनेको छाला कालो भएर मात्रै हुने गर्दछ, के साँच्चीकै त्यस्तो होला त? र अर्को भनेको डार्क सर्कल हटाउने नाममा बजारमा सयौं थरीका क्रिमहरू पाइन्छन्, महँगो महँगो क्रिमहरू पाइन्छन्, के ती क्रिमहरूले साँच्चीकै काम गर्दछन्? र अर्को भनेको निन्द्रा नपुगेर डार्क सर्कल्सहरू आउँछ भनिन्छ, त्यस्तै गरेर कसै कसैमा निन्द्रा पुग्दा पुग्दै पनि डार्क सर्कल्सहरू देखिन्छ। आखिर किन यस्तो हुन्छ? यी सबै प्रश्नहरूको बारेमा आज हामी कुरा गर्न गइरहेका छौँ। त्यही भएर आजको यो भिडियो सेसन इन्ट्रेस्टिङ हुन गइरहेको छ। म मेरो च्यानलमा छाला र कपाल सम्बन्धी यस्तै जानकारीहरू लिएर आउने गर्दछु। त्यही भएर हजुरलाई यसमा इन्ट्रेस्ट छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। र पहिला सुरु गरौं डार्क सर्कल्स आउने कारणबाट। डार्क सर्कल आउने प्रमुख चारवटा कारण छन् भनिन्छ। पहिलो कारण हो हाम्रो आँखाको तल्लाको छाला पातलो भएर र त्यो भित्रका रगतका नसाहरू फुलेर। र दोस्रो नम्बरको कारण हो आँखाको मुनिको छाला कालो भएर। तेस्रो नम्बरको कारण हो आँखा मुनिको भाग फुलेर अथवा पफिनेस भएर। र चौथो नम्बरको कारण हो भोल्युम लस भएर अथवा आँखाको मुनिको टिस्यूहरू हराउँदै गएर। र पहिलो कारणबाट सुरु गरौं, त्यो कारण रहेको छ आँखाको तलको छालामा भएका रगतका नसाहरू फुलेर। हाम्रो आँखाको मुनिको छालालाई हामीले शरीरकै सबैभन्दा पातलो छाला मानिन्छ र यो छाला तल भएका रगतका नसाहरू चाहिँ निलो देखिने गर्दछन्, जसले गर्दा आँखाको तलको छालालाई डार्क बनाउने गर्दछ। जसरी हामीले आफ्नो हातको छालामा भएका नसाहरू रगतका नसाहरू निलो भएको देख्दछौ, यो त्यस्तै प्रक्रिया हो। र केही कारणले गर्दा यदि यो नसाहरू फुल्यो भने आँखाको डार्क सर्कल झनै बढी देखिने गर्दछ। र हामी यी मध्ये केही कारणहरूको बारेमा कुरा गर्न गइरहेका छौँ। कसैको निन्द्रा पुगेन अथवा बढी थकावट भयो अथवा बढी तनाव भयो भने के हुन्छ भन्दाखेरि, त्यति बेला हाम्रो शरीरले स्ट्रेस हर्मोन्सहरू रिलिज गर्छ, जसमध्ये कोर्टिसोल पनि एउटा हो। र यो हर्मोनले के गर्न सक्दछ भन्दा कुनै कुनै ठाउँमा रगतका नसाहरू फुलाइदिन सक्दछ, जसले गर्दा हाम्रो आँखाको तलको रगतको नसाहरू फुलेर डार्क सर्कल बढी देखिने गर्दछ। त्यस्तै गरेर यदि कसैको आँखा कमजोर छ भने चस्मा लाउनु जरुरी हुन्छ, किनभने यदि आँखामा स्ट्रेस पर्यो भने पनि त्यसले गर्दा त्यहाँको रगतको नसाहरू फुल्न सक्दछ। त्यस्तै गरेर हामीले यदि धेरै टिभी हेर्यो, ल्यापटप हेर्यो अथवा मोबाइल चलायो भने पनि त्यो स्क्रिनबाट निस्केको विकिरणले गर्दा हाम्रो आँखामा स्ट्रेस पर्दछ र जसले गर्दा डार्क सर्कल देखिन सक्दछ। र अर्को महत्वपूर्ण कारण भनेको मुखमा लगाउने जुन पाए त्यही क्रिमको प्रयोग। हामीले त्यस्तो क्रिमहरू आँखाको तल लगायौं अथवा बजारमा पाइने अन्डर आई क्रिम्सहरू जथाभावी प्रयोग गर्यौं भने त्यसमा भएका केमिकल्सहरूले त्यहाँ इरिटेशन अथवा इन्फ्लामेसन गराएर त्यसले गर्दाखेरि त्यहाँको नसाहरू फुलिन सक्छन्, जसले गर्दा डार्क सर्कल उल्टे बढ्न सक्दछ। त्यस्तै गरेर हामीले आँखा मिच्नु पनि हुँदैन है। हामीले फेस वास गर्दा अथवा मुख धुँदा कालो जाला भनेर धेरै मिच्यो भने पनि त्यसले के गर्छ भन्दा त्यहाँभित्रको नसाहरूलाई फुटाइदिएर डार्क सर्कल झन बढाइदिन्छ। र हाम्रो यस्तो आँखा मिच्ने बानी भयो भने त्यहाँको छाला बाक्लो भएर, जसलाई हामीले लाइकेनिफिकेसन भन्छौँ, त्यसले गर्दा छाला झन कालो हुने गर्दछ। र डार्क सर्कल्सको दोस्रो कारण भनेको आँखा मुनिको छाला कालो भयो अथवा पेरिअर्बाइटल हाइपर पिगमेन्टेसन पनि भन्न मिल्छ हामीले यसलाई। कसै कसैको आँखा मुनिको छाला अनुहारको अरू भागभन्दा बढी कालो हुन सक्छ। यसको सबैभन्दा महत्वपूर्ण कारण भनेको वंशाणु गर्ने हो। त्यस्तै गरेर अर्को कारण भनेको घामको असर। घाममा भएका विभिन्न विकिरणहरूले गर्दा छालालाई कालो बनाइदिन सक्दछन्। त्यही भएर हामीले डार्क सर्कल्सबाट बच्न पनि सनस्क्रिनको प्रयोग गरेकै हुनुपर्दछ, घामबाट बचाउनु जरुरी हुन्छ। त्यस्तै गरेर घामको किरणले छाला तलको कोलाजेन र सफ्ट टिस्यूलाई ड्यामेज गरेर छालालाई लुज बनाइदिने र चाउरी पार्ने भएको हुनाले त्यसले गर्दा डार्क सर्कल्स झन् बढ्न सक्छ। त्यही भएर हामीले सनस्क्रिन लगाउनु एकदमै जरुरी हुन्छ। सनस्क्रिनका साथसाथै हामीले बाहिर निस्किँदा युभी प्रोटेक्सन दिने सनग्लासेस पनि लगाउनु जरुरी हुन्छ। सनग्लासेस अथवा चस्माले हामीलाई दोहोरो फाइदा मिल्दछ। एउटा यसले हाम्रो घाम किरणहरूले गर्दा छालालाई कालो बनाइदिन सक्दछन्। त्यही भएर हामीले डार्क सर्कल्सबाट बच्न पनि सनस्क्रिनको प्रयोग गरेकै हुनुपर्दछ, घामबाट बचाउनु जरुरी हुन्छ। त्यस्तै गरेर घामको किरणले छाला तलको कोलाजेन

0: बाघ सर्कस कमाउने गर्दछ र अर्को भनेको अघि मैले भने जस्तै हामीले मुखमा अथवा आँखाको तल लगाउने विभिन्न क्रिमहरूले एलर्जी गराएर त्यो एलर्जीले गर्दा पनि त्यहाँको छाला कालो गराउन सक्दछ र यदि हामीलाई थाहा पाउन मन लाग्यो कि हाम्रो डार्क सर्कल्स छाला कालो भएर आएको हो कि अरू कारणले आएको हो भने हाम्रो एउटा टेस्ट पनि हुन्छ। हामीले आँखा तलको छाला हल्का तन्काएर हेऱ्यो भने यदि तन्काउँदाखेरि त्यो कालो गयो भने चाहिँ त्यो छाला कालो नभएर अरू कारणले हुने सम्भावना बढी हुँदछ। र डार्क सर्कल्सको तेस्रो कारण भनेको आँखा मुनिको भाग फुलेर अथवा लोअर आइलिड फुलेर। यदि कसैको आँखाको तल्लो भाग सुन्निएको छ अथवा फुलेको छ भने त्यसले गर्दा त्योभन्दा तलको भागमा छाया पर्दछ र यसलाई हामीले स्याडो इफेक्ट पनि भनिन्छ र यो स्याडो इफेक्टले गर्दा डार्क सर्कल देखिन सक्छ। जस्तै यदि कसैको निन्द्रा नपुगेर अथवा धेरै सुतेर आँखा सुन्निएको छ भने त्यो सुन्निएको भागले गर्दा तलपट्टि छाया पर्छ जसले गर्दा डार्क सर्कल्स देखिन्छ। त्यस्तै गरेर कसैको पहिलेदेखि नै आँखाको तल्लो भागको मासु चाहिँ मोटो हुने गर्दछ र त्यस्तो मोटो भएको मासुले गर्दा तलपट्टि स्याडो इफेक्ट देखिन सक्छ। त्यस्तै गरेर डार्क सर्कल्सको चौथो कारण भनेको त्यहाँको भोल्युम लस हो। हामीले यो आँखाको तल्लो आइलिड र नाकको बिचको एरियालाई टियर ट्रफ एरिया भन्दछौ र उमेर बढ्दै जाँदा जब बुढेसकाल लाग्दै जान्छ त्यसपछि त्यहाँको तलको भागको टिस्यू चाहिँ ड्यामेज भएर हराउँदै जान सक्छ जसले गर्दा त्यस माथिको छाला पातलो हुन्छ लुज हुन्छ जसले गर्दा त्यहाँ चाउरी पर्छ र डार्क सर्कल बन्ने गर्दछ। त्यस्तै गरेर त्यहाँ एउटा सानो खाल्डो पनि पर्ने भएको हुनाले त्यसले गर्दा स्याडो इफेक्ट देखिएर डार्क सर्कल देखिन सक्छ र अघि मैले भने जस्तै घामको विकिरणले पनि त्यहाँको टिस्यू ड्यामेज गराएर डार्क सर्कल देखाउन सक्दछ। त्यस्तै गरेर कसै कसैको आँखा पहिलेदेखि नै भित्र गढेको हुन सक्दछ त्यस्तो गढेको आँखामा पनि स्याडो इफेक्टले गर्दाखेरि डार्क सर्कल देखिने गर्दछ। र अर्को भनेको डिहाइड्रेसन अथवा शरीरमा पानीको मात्रा कमी। शरीरमा पानीको मात्रा कमी भयो भने त्यसले गर्दा छाला सुक्खा हुने र चाउरी पर्ने गर्दछ र त्यसको असर अझै बढी आँखाको तल देखिन्छ जसले गर्दा डार्क सर्कल देखिन सक्छ। र अब कुरा गरौं डार्क सर्कल्सको उपचारको तरिकाहरूको बारेमा। डार्क सर्कलको उपचार कारण अनुसार हुने भएको हुनाले यसको उपचार गर्दा छाला रोग विशेषज्ञको सल्लाह लिएर कारण पत्ता लगाएर उपचार गर्दा राम्रो हुँदछ। अघि हामीले कुरा गरे जस्तै यदि निन्द्रा नपुगेर थकान भएर अथवा तनावको कारणले डार्क सर्कल देखिएको हो भने त्यही अनुसारको उपचार गर्नु पर्यो। त्यस्तै गरेर मोबाइल टिभी ल्यापटप लामो समयसम्म कन्टिन्युसली हेर्नु भएन। अर्को भनेको हामीले आँखा मुनिको छालालाई राम्ररी मोइस्चराइज पनि गर्नुपर्दछ र यसरी प्रयोग गर्ने मोइस्चराइजरहरू फ्रेग्रेन्स फ्री हुनुपर्छ त्यो जरुरी छ किनभने त्यसले गर्दा छालालाई इरिटेसन गराउन सक्दछ। र अघि भने जस्तै सनस्क्रिन पनि एकदमै जरुरी हुँदछ। सनस्क्रिनको साथ साथमा यदि बाहिर घाममा निस्किने हो भने सन
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9008 र 9460769246।
2: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोलफिर्दी तनहुँ फोन 0564111122।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइन

0: को ढुंगा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
5: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
6: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
5: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस,
6: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
5: टीभीएस दुलेगौंडा,
6: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा। प्रोप्राइटर बसन्त लालचन्द, 9856-30982 र 9705-20209।
0: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प स्टोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
8: नमस्कार, बिहान 7 बजेको ढोरबराही हाइलाइट्समा यहाँलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। नेपाली कांग्रेसको 15औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्री प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3735 र आचार्य 2342 मतसहित विजयी हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1745 मत सहित निर्वाचित हुनुभएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल 4194 र उदय शमशेर राणा 2330 मत सहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्री डिला संग्रौला 3118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्प भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। सहमहामन्त्री मतगणना भइरहेको छ। गोर्खाको चुम्नुर्बे गाउँपालिका स्थित बढी गण्डकी बुढी गण्डकी नदीमा लेदो सहित भएको बाढ़ी आउँदा ठूलो क्षति भएको छ। बाढ़ीमा परि 5 जना बेपत्ता भएको सूचना प्राप्त भएपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आइतबार सामाजिक सञ्जाल मार्फत प्रभावित क्षेत्रमा राज्यको सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्। प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालन गर्न आवश्यक कदम अघि बढ़ाइएको उनले बताएका छन्। प्रधानमन्त्रीका अनुसार आइतबार बिहान लोकपादेखि चुम्लुङ बीचको क्षेत्रमा लेदो सहितको बाढ़ी आएको थियो। बाढ़ीले झुलुङ्गे पुल तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढ़ी गण्डकी हाइड्रोको क्याम्प क्षेत्र निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ। बाढ़ी प्रभावित गोर्खाको सल्लेरी स्थित निर्माणाधीन बुढ़ी गण्डकी हाइड्रोको 12 कर्मचारी सहित 48 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी 437 सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौजदात रकम 17,42,89,678 पुगेको हो। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा मौजदात 12,95,16,31,201, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि र 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। यातायात व्यवस्था विभागले हिजोदेखि लामो तथा मध्यम दूरीका लागि गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुल्ला गरेको छ। हिजो घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुल्ला गर्ने निर्णय अनुसार हिजोदेखि रूट परमिट खुल्ला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यकामा विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भए काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नयाँ बस पार्क बल्खुचोक, फर्पिङ, कलंकी, नागढुङ्गा, हलचोक, चाबहिल, कोटेश्वर, भीमडुङ्गा, चेकपोस्ट, तीन पिप्ले, टोखा, साखु बस पार्क, नाङ्ले भारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएका छन्। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजोरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क शुक्रबार भाँसिएको थियो। भाँसिएको अवरूद्ध भएको सड़क दुईतर्फी सञ्चालनमा आएको छ। आइतबार दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सड़क सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएको तथा आवत जावत गर्ने सवारी साधनलाई दुईतर्फी चल्न सहज भएको छ। कास्कीको पोखरा महानगरपालिका 28 एक्लेमा स्कूल बस दुर्घटनामा घाइते असिन कडेललाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत काठमाडौँ लगिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौँको बीएनबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा उनी सहित 15 जना घाइते भएका थिए। 4 विद्यार्थी सहित 5 जनाको निधन भएको थियो। ज्यान गुमाएका ममता तिवारी, शुभेच्छा तिवारी र असीम कडेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। पोखरा महानगरपालिका 28 एकल ओखलेमा शुक्रबार बिहान माझ थानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कूलतर्फ आउँदै गरेको बस सड़कबाट करिब 200 मिटर तल खसेको थियो। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्य भागमा अवस्थित ऐतिहासिक तालबाराही बाग भगवती मन्दिरको पुननिर्माण सम्पन्न भएपछि हिजोदेखि भक्तजनलाई पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाको दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहेका तालबराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहाड़ीले बताएका छन्। उनका अनुसार विक्रम सम्वत 2080 कार्तिकदेखि मन्दिर पुननिर्माण शुरू भएपछि मन्दिरमा नियमित पूजा आजा बन्द भएको थियो। पुननिर्माणका विक्रममा मन्दिरमा नियमित पूजा आजा बन्द रहेकाले नजिकैको हवन कुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजा आजा हुँदै आएको थियो। मन्दिर खुल्ला भएसँगै पूजाका लागि भक्तजनले पहिलो दिनमै भीड़ लागेको थियो। नवदुर्गा शुरू भएकाले समेत अवधका दिनमा भक्तजनको उल्लासपूर्वक सहभागिता हुने विश्वास गरिएको छ। शुक्लागण्डकी नगरपालिकाको फोहोर मैला व्यवस्थापन केन्द्रमा सूर्य नेपाल प्रालीद्वारा उपलब्ध गराइएको सामग्री औजार तथा भौतिक पूर्वाधार औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तर गरिएको छ। उक्त सामग्री तथा पूर्वाधारको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभएको हो। हस्तान्तरणसँगै फोहोर मैला व्यवस्थापन केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित प्रभावकारी तथा दिगो बनाउन उपलब्ध गराइएको सामग्री औजार र भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तनहुको शुक्लागण्डकी नगरपालिका तीन कवासेमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज गर्तौलाको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रूपमा सहभागी भएका शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकर राजुले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनु भएको छ। उहाँ सरकारले जनताको बचतलाई सुरक्षित गर्न सहकारी संस्था लगायतका वित्तीय संस्थालाई नियमित नियमन गरिरहेको उल्लेख गर्दै सरकारले तोकेको मापदण्ड पूरा गर्नु सहकारी सञ्चालकलाई निर्देशन समेत दिनुभएको छ। उहाँ यस सहकारीले सामाजिक सेवामा पुर्याएको योगदानको समेत खुलेर प्रशंसा गर्नुभएको थियो। सभामा जिल्ला सहकारी संघ तनहुका सचिव पदम बहादुर बानिया, शुक्लागण्डकी तीनका वडाध्यक्ष सचिन भुजेल, सिएर सदस्य हेमराज पाण्डे लगायतले सहकारीलाई उद्देश्य केन्द्रीय हुनुपर्ने जोड़ दिएका छन्। सभाका अवसरमा 54 जना ज्येष्ठ सियर सदस्यलाई सम्मान गर्नुका साथै सियर सदस्यका सन्तान मध्ये एसईमा उत्कृष्ट अंक प्राप्त गर्ने 2 जना र स्नातक तहमा उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण गर्ने 2 जना गरी 4 जना विद्यार्थीलाई शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको प्रबन्धक बाबुराम देवकोटाले जानकारी दिनुभयो। तनहुको शुक्लागण्डकी नगरपालिका 2 कोत्रे बजार स्थित श्रीदेश्वर शिव पञ्चायन मन्दिरमा आयोजित गरिएको श्री भादवग सप्ताह ज्ञान महायज्ञ हिजो उद्घाटन गरिएको छ। नवरात्रको अवसरमा मन्दिरमा श्री वृद्धि तथा उन्नयनको कामना सहित आयोजना गरिएको महायज्ञको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गर्नुभएको हो। असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म सञ्चालन हुने महायज्ञमा श्री सतचण्डी पाठ परायण संगीतमय श्री भादवकमा तथा कथा तथा प्रवचन लगायतका धार्मिक कार्यक्रम हुने छन्। कार्यक्रममा प्रमुख वाचक पण्डित श्री दीपक प्रसाद पौडेल रहनु भएको छ। आयोजकले धार्मिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ। शुक्ला गण्डकी युवा शक्तिको आयोजनामा सम्पन्न ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत स्लो रेस प्रतियोगितामा पुरूषतर्फ सागर दाहाल र महिलातर्फ बिन्दु थापा प्रथम भएका छन्। प्रथम हुने दुवैले जनही 5,000 रूपियाँ र दोस्रो हुनेले हेलमेट पुरस्कार प्राप्त गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशका सांसद श्यामराजा महतले उद्घाटन गरेका थिए भने इलाका प्रहरी कार्यालयका बल बहादुर गुरूङले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिएका थिए। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जोमसोम सड़क अवरूद्ध भएपछि चीनबाट ल्याइएको काठमाण्डु लैजान लागि करिब 27 लाख रूपैयाँ मूल्य बराबरको ड्रैगन फ्रूट सदरमुकाम जोमसोममा निशुल्क वितरण गरिएको छ। दुई साता अघि चीनको तिब्बत हुँदै कौर्ला नाकाबाट भन्सार जाँच पास भएर जोमसोमसम्म ल्याइएको फलफूल बिग्रिन थालेपछि कन्टेनरबाटै वितरण गरिएको हो। भन्सार एजेन्ट सुभाष सुनारले करिब 7 टन ड्रैगन फ्रूट बिग्रिन थालेपछि निशुल्क वितरण गरेको बताउनुभयो। कन्टेनरमा 924 कार्टुन ड्रैगन फ्रूट कन्टेनरमै थन्किदा चर्को घाम र चिसोका कारण फलफूल बिग्रिन थालेपछि दुई दिनसम्म बिक्रीको प्रयास गरे पनि स्थानीय होटल रेस्टुरेन्ट सहित सर्वसाधारणले चिसो नदेखेपछि वितरण गरिएको प्रतिनिधि सुनारको भनाइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। सऊदी अरबको राजधानी रियाद स्थित किङ खलिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 300 भन्दा बढ़ी घाइते भएका छन्। सऊदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्। समाचार संस्था एसोसिएटेड प्रेस एपीका अनुसार विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल 3 र 4 रहेको परिसरमा क्षेपास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा 4 जना साउदी नागरिक र 8 जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतक मध्ये बंगलादेशका 2 जना तथा अमेरिकाका इजिप्ट जोर्डन सिरिया प्यालेस्टाइन र सुडानका 1-1 जना छन्। साउदी नेतृत्व गठबन्धनको आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवारी ठहर गरेको छ। पछिल्लो एक सातामा विमानस्थलमा भएको विभिन्न आक्रमण मध्ये यो सबैभन्दा घातक घटना भएको समाचारमा उल्लेख गरिएको छ। अब अन्त्यमा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले क्यानेडालाई 24 रनले पराजित गरेको छ। ओमनमा हिजो भएको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले जीत निकालेको हो। पहिलो ब्याटिङ गरेको नेपालले 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानेडा 211 रनमा समेटियो। रोहितले 101 रन बनाउनुभयो। यो सँगै उहाँ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बन्नु भएको छ। जीतसँगै नेपालले 26 अंक सहित लीग 2 को अंक तालिकामा 6 स्थानमा उक्लिएको छ। हस्त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढरबराही हाइलाइट सकिएको छ। अहिले ठिक 10 बजे ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ बिहानी।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
10: 103.8 अन्तर्मनको आवाज
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
12: मैडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
1: फुलै फुलको बगैँचामा मेरी माया।
0: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
2: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
0: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
2: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 42 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
3: 10 लाख जित्ने यही हो मौका, पर्यो ठक्कै पर्यो।
4: होइन हौ, कसरी पर्यो?
3: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
4: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
3: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
4: शर्तहरू लागू हुनेछन्।
0: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौंडा। सम्पर्क 0 65 590 269 र 98 560 61 900।
4: हिरो सिजी मोटर्स।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 98 560 62 028 र 98 041 79 7 16।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 01-590-162-590-163।
10: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नु भएको हैन।
10: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज स्टोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98-4-61-33-101 र 98-68-83-522।
13: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला डुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484 64 र 98-1140-53-305।

0: 103.8 अन्तर्मनको आवाज
1: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना
1: मोबाइल 9800935537।
3: मम्मी भोक लाग्यो खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी ल जाम हिँडा।
4: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
5: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
6: ए हो र ल त ल
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू
9: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
8: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
9: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
8: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो
11: नोकिया ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
12: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
13: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
14: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
13: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर, लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने संपूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
14: क्रिस्मी क्लोथिंग कलेक्शन, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हजाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जगी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
17: हेलो बा,
18: कति बन्यो घर? अनि ढलान भयो त?
19: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नुपर्ने।
4: कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हजाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ।

0: चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811506630 र 9746680681।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9556061636 र 9151166630।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, लेट्स डन।
7: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417007780।

नमस्ते नमस्कार अनि हार्दिक नानो लोकसांगीतिक अभिवादन बोलिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ तपाईँहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला 0965414200 भएर हामीमा जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ कार्यक्रमको सुरुवातमा चाहिँ एउटा भाकालाई राख्दैछु। नमुछे आमा दही माटीका बोलको भाका जसमा आवाज रहेको छ रचना रिमाल अनि नारायण रायमाझीको यो भाका राख्दैछु स्वीकार्नुहोला।

0: हजुर नमुछे आमा दहीमा टिका नमुछे नछरे जमरा निकै नै रमाइरहने सुमधुर भाका रहेको थियो निकै नै मार्मिक दशै भाका जसमा आवाज रहेको थियो नारायण रायमाझी अनि रचना रिमालको भाकालाई चाहिँ कार्यक्रमको शुरूआतमा स्थान दिइसकेकी छु अहिलेको लागि भने हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ भन्दै थिए साथी चाहिँ गइसक्नु भएको छ फेरि पनि फोन गर्न सक्नुहुनेछ आज चाहिँ हामी सोमबारको श्रृङ्खलामा रहेका छौँ आजको श्रृङ्खलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको प्रतिभालाई गायन प्रतिभालाई यस कार्यक्रममा स्थान दिनेछौँ फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ दर्शन नमस्कार हजुर नमस्ते नमस्कार खगी मायाजीलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रममा अनि धेरै पछि कुराकानी गर्न पाइयो कतातिर व्यस्त हुनुहुन्थ्यो व्यस्त व्यस्त हुनुहुन्थ्यो है व्यस्त भए पनि हामीलाई सुन्दै फोन गर्न नभ्याए पनि सुनेर भए नि साथ दिनुहुन्छ है हुन्छ सधैँ चाहिँ माया गर्नुहोला अनि दसैँ चाहिँ कतिको लागिरहेछ हजुर हजुर हिजोदेखि सुरु हुँदैछ बिस्तारै बिस्तारै लाग्दैछ है हजुर हजुर अनि खाना बनाउनु भयो त हुन्छ मिठो बनाउनु होला अनि हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला है अनि आज चाहिँ कुन चाहिँ भाका गाउन चाहनुहुन्छ हाम्रो खगी मायाजीले पुरानै लोक भाषामा
1: सुरु गरिहाल्नु है त

0: हजुर एकदमै मिठो भाका चाहिँ गाउनु भयो, धेरै भन्दा धेरै धन्यवाद। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धन्यवाद
1: कार्यक्रम सुनेर बस्ने सम्पूर्णको लागि, मलाई खगी माया थापा भन्ने चिन्ने सम्पूर्ण लागि, मभन्दा अघिको साथीहरूको लागि, हाम्रो नरेन्द्र राई, हनुमास्कर राई, अमित लसन राई, राजा राई, गीता राई, सुधा राई, अनि हाम्रो यता हुनुहुन्छ पवित्र राई, तारा राई, चन्द्र राई, ऋषिराम राई, अनि यता हुनुहुन्छ देवश्री राई, अनि हाम्रो बलराम राई लगायत नाम सुनेको साथीहरू धेरै हुनुहुन्छ। सबै सबैको लागि रोजी चलाउँछ चेतना मगन दिदी, डगमाया थापा लगायत सम्पूर्णको लागि भन्दै दिँदा हुन्छ। नमस्ते राई राई, शुभ दिन।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो खगी मायाजी, हामीलाई चाहिँ भीमादेखि फोन गर्नुभएको थियो। निकै नै मिठो भाका गाएर चाहिँ गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। आज चाहिँ हामी सोमबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ। फोन गर्दै गर्नुहोला र सुनेर पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। परदेशले किन्यो बोलको भाका, जसमा आवाज रहे को छ विष्णु माझी अनि खेल सेन्चुरीको दसैँ तिहार भाका रहेको छ। र यो भाका सँगसँगै चाहिँ हामी पहिलो छोटो व्यावसायिक विश्राममा जानेछौँ। विश्राम लगत्तै हामी फेरि पनि उपस्थित हुने नै छौँ। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: 103.8
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
2: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
3: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जालीले फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा सामिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
14: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
13: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
14: आयोजक चण्डीकालिका मगर समाज बलाम्दी स्याङ्जा।
13: प्रथम पुरस्कार रु 50,000,
14: द्वितीय पुरस्कार रु 30,000,
13: तृतीय पुरस्कार रु 15,000,
14: सान्त्वना पुरस्कार रु 10,000,
13: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
14: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
13: टिम दर्ता शुल्क रु 5,000।
14: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
13: खेल सुरु हुने मिति यही कार्तिक 6 गतेदेखि।
14: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551, 9261852827 र 9065686659।
15: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900। हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु फर्की चाँडै आउदाजु घरबुलको फाका जसमा आवाज रहेको छ नारायण राई माझी अनि शान्ति श्री परियारको यो भाका लाग्दैछु स्वीकार्नुहोला।

हजुर, निकै नै रमाइलो भाका रहेको थियो यो दसैँमा फर्किआउ दाजु घर बोलको भाका, निकै नै रमाइलो भाका जसमा आवाज रहेको थियो शान्तिश्री परियार अनि नारायण राई माझीको। अहिले त्यो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। रातो टिका सिरैमा जमरा बोलको दसैँ तिहार भाका रहेको छ जसमा आवाज रहेको छ अर्जुन सापकोटाको, र भाका सँगसँगै हामी चाहिँ दोस्रो व्यावसायिक दृश्यमा जानेछौ। सुन्दै गर्नुहोला।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हिट 103.8 मेगाहर्ज।
1: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
3: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइन बोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइन बोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहु।
2: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476080681।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466-18817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
8: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यत्रै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस, अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहने लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
13: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

हजुर केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbaraahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वारण फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका थियौं शुक्रबारको माफ गर्नुहोला सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दियौं यो सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं छुटेर जानुपर्ने बेला पनि भइसकेको छ तीनजेलसम्म हामीलाई सुनेर साथ दिनुहुने र फोन गरेर साथ दिनुहुने खगीमायाजीलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै अन्तिममा चाहिँ दसैँ तिहार आइसक्यो बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु जसमा आवाज रहेको छ विष्णु माझीको अनि भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला।

0: ढिलाउ हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
6: स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
7: शुरूमा मुख्य समाचारका शीर्षकहरू
6: गोर्खाको पुडी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी आरूघाटमा बेलीब्रिज जडानको तयारी अन्नपूर्ण पदमार्गमा पर्यटक बढ़े
7: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई आज शुरू हुँदै उजुरीकर्ता र चार देशका लागि प्रस्तावित राजदूतलाई छलफलमा बोलाइयो
6: कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सकियो महामन्त्रीमा पौडेल दोहरिए सह महामन्त्री सहित केन्द्रीय सदस्यको गणना जारी
7: रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको दावी रूसी डिजेल विश्व बजारमा आपूर्ति गर्ने सम्झौताले विवाद
6: र तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी
8: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्
9: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
7: समाचार अब विस्तारमा उत्तरी गोर्खाको चुमनोबरी गाउँपालिका 6 भएर बग्ने उंगिलुङ खोलाको बाढ़ीका कारण सम्पर्क विहीनहरूको आज पनि खोजी गरिँदैछ जिल्ला प्रहरी कार्यालयका अनुसार चुमनोबरीका 5 जना सम्पर्कविहीन भएका छन् भिडीगोठमा बस्दै आएका चुमनोबरी गाउँपालिका 6 चुम्चेतका 65 वर्षीय सोनाम लामा उनकी श्रीमती 59 वर्षीय लाक्पा शेर्पा लामा 66 वर्षीय सोमबुटी लामा 68 वर्षीय कर्म लामा र 41 वर्षीय तेन्दोर्जी लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सम्पर्कविहीनहरूको खोजी आज पनि जारी राखिएको छ प्रभावित क्षेत्रहरूबाट हिजो साँझसम्म हवाई र स्थलगत गरी 95 जनालाई उद्धार गरी सुरक्षित स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ उद्धार गरिएकाहरूमध्येबाट 9 जना विदेशी सहित 35 जनालाई आरूघाटबाट काठमाडौँसम्म सेनाको हेलिकप्टरले ल्याएको थियो नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरी उद्धार गरिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीले ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ। बाढ़ीले 45 घर पूर्ण र 27 आंशिक क्षति पुगेको छ। 34 कोठ बगाएको छ। 2 पक्की पुल र 2 झोलुङ्गे पुल, 3 जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले आरूघाट धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि सम्पर्क टुटेको छ। चाडबाड़का बेलामा पुल बगाएर सम्पर्क टुटेपछि तत्काल बेली ब्रिज जडान गर्ने तयारी भएको छ। बेली ब्रिज जडानको तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली हिजै खटिएको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा हिजो राहत सामग्रीमा टेन्ट, त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, सोलर लाइट, किचन सेट, जेनेरेटर लगायत पठाइएको विपद प्राधिकरणले जनाएको छ। हिजो बिहान सबेरै चुमनोब्री गाउँपालिका 6 चुम्लिङ नजिकै उलिङगुङ उंगिलुङ खोलाबाट गेग्रान बहाव आई स्यार खोलामा थुनी केही समयपछि फुटेर बुढी गण्डकी नदीमा लेदोसहितको ठूलो बाढ़ी आएको थियो।
6: बाढ़ी पहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। यो असोज 8-11 गतेसम्म कविरल वर्षा र हिमपातका कारण सड़क तथा पदमार्ग अवरूद्ध हुँदा कमी आएको पर्यटक आगमन थरङला पास जाने बाटो सहज बनेसँगै वृद्धि हुन थालेको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको धारा पानी स्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार अहिले दैनिक 150-200 पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट 5,416 मिटर उचाइमा रहेको थरङला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उहाँले बताउनुभयो। पर्यटकीय सिजन शुरू भएसँगै भदौदेखि पर्यटक आगमन बढ़न थालेको थियो, तर असोज 8-11 गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आगमन प्रभावित हुँदा दैनिक 1-2 मात्र आउने गरेकोमा अहिले बढ़न थालेसँगै सो हाराहारीमा आउन थालेको गुरूङले बताउनुभयो। उहाँका अनुसार असोज 18-25 गतेसम्म धारापानी स्थित केन्द्रमा 1,447 पर्यटकको विवरण अभिलेख भएको छ।
7: बड़ा दश अन्तर्गत दुर्गा पक्षको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
6: प्रस्तावित राजदूतहरूको सुनाईको लागि संघीय संसद अन्तर्गतको संसदीय सुनाई समितिको बैठक आज बस्दैछ। सिंहदरबार स्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा अहिले सभा 9 बस्ने बैठकमा प्रस्तावित राजदूत विरूद्ध परेका उजुरीबारे छलफल गर्ने कार्यसूची छ। प्रस्तावित राजदूत उप प्राप्त उजुरीको सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्न लागि हो। उजुरीकर्तासँगको छलफल सकिएपछि आजै 4 देशका लागि सिफारिश भएका प्रस्तावित राजदूतहरूको सुनवाई शुरू हुनेछ। समितिले भारतको लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डे र चीनका लागि प्रस्तावित डाक्टर कल्याणराज शर्मालाई सुनवाईको लागि बोलाएको छ। यसैगरी अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराको पनि आजै सुनवाई हुनेछ। यसअघि सरकारले 13 देशका लागि राजदूतमा सिफारिश गरिएको नाममाथि समितिले उजुरी आह्वान गरेको थियो। अघिल्लो बैठकमा प्रस्तावित राजदूतहरूको बारेमा परेका उजुरी खोल्नुका साथै राजदूतहरूको कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरिएको थियो।
7: नेपाली कंग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ। भण्डारी र आचार्य खुल्ला र चौधरी समावेशी कोटाबाट उपसभापतिमा निर्वाचित हुनुभएको हो। उपसभापति खुल्लातर्फको मतगणनामा भण्डारीले 3,735 मत प्राप्त गर्नुभयो। त्यस्तै आचार्यले 2,342 मत प्राप्त गरी निर्वाचित हुँदा उपसभापति समावेशीतर्फ विजयी हुनुभएका चौधरीले 1,745 मत प्राप्त गर्नुभएको छ। यसै गरी महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रुला निर्वाचित हुनुभएको छ। खुल्ला महामन्त्रीतर्फ पौडेलले 4,194 मत पाएर विजयी हुनुभयो। राणाले 2,330 मत पाउँदै विजयी हुनुभएको हो। महिला महामन्त्रीमा डाक्टर डिला संग्रुला पन्त 3,118 मतसहित निर्वाचित हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 र रीता खनालले 804 मत मात्रै प्राप्त गर्नुभएको थियो। पदाधिकारीमा सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको पनि मतगणना जारी छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको परिवर्तन
11: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
12: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
13: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
12: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
13: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
9: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। वर्षौंदेखि मापदण्ड विपरीत नदी तथा खानी जन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका काभ्रे पलाञ्चोकका उद्योगलाई आगामी मंगिर 7 गतेसम्म मापदण्डमा आउन समयसीमा तोकिएको छ। त्यस्ता उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयले कड़ा निगरानी कानूनी कार्यवाहीको चेतावनी दिएको छ। जिल्ला स्तरीय अनुगमन समितिले जिल्लाभित्र संचालित ढुंगा, गिटी, बालुवा तथा खानीजन्य उद्योगलाई कानूनी दायरामा ल्याउन 9 बुधे निर्णय गरेको छ। समितिले तोकेको समयसीमाभित्र आधारभूत शर्त पूरा नगर्ने उद्योगलाई मंगिर 8, 9 र 10 गते पुनः स्थलगत अनुगमनका क्रममा सीलबन्दी गरी संचालनमा रोक लगाइने र हदैसम्मको कार्यवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार प्राकृतिक स्रोतको अवैध दोहन, सड़कको क्षति र वातावरणीय जोखिमप्रति शून्य सहनशीलताको नीति अपनाइनेछ। समितिले स्वीकृत क्षेत्र र परिमाणको पूर्ण पालना, उद्योग वरिपरि घेराबार, सेट निर्माण, धूलो तथा ध्वनि प्रदूषण नियन्त्रण, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ। यस्तै मजदूरका लागि व्यक्तिगत सुरक्षाका उपकरण, उद्योगका कागजात कार्यस्थलमा राख्नुपर्ने तथा साथ सदियार र स्थानीय समुदायसँग समन्वय एवं सहमति अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भएको दावी गर्नुभएको छ। उहाँले युद्धविराम तत्काल लागू हुने बताए पनि विस्तृत विवरण दिनुभएको छैन। युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूस पनि सहमत भए युक्रेनले ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने बताउनु भएको छ। तर ट्रम्पको घोषणापछि पनि रूसले किवस्थित विद्युत केन्द्र र खार्किव क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गरेको उहाँको आरोप छ। रूसले भने यसबारे प्रतिक्रिया दिएको छैन। यसैबीच रूसबाट अमेरिका सहित विश्व बजारमा डिजेल आपूर्ति गर्ने सम्झौताले विवाद निम्ति आएको छ। रूसी ऊर्जा आयातमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारिएको उक्त सम्झौताको युक्रेन युरोपेली अधिकारी तथा अमेरिकी सांसदहरूले आलोचना गरेका छन्। विश्व बजारमा इन्धनको मूल्य बढ़िरहेका बेला अमेरिकी उपभोक्तालाई राहत दिन ट्रम्पले यस्तो सम्झौता अघि बढ़ाएको बताउनु भएको छ। तर 7 जना अमेरिकी सिनेटरले यसले रूसी आक्रमण रोक्ने अमेरिकी नीतिलाई कमजोर बनाउने भन्दै निर्णय सच्याउन आग्रह गरेका छन्। यसैबीच 4 वर्षदेखि जारी रूस युक्रेन युद्धमा आक्रमण जारी छन्। अधिकारीहरूका अनुसार आइतबार हिजो युक्रेनका 2 शहरमा भएका आक्रमणमा 6 जनाको मृत्यु भएको छ। रूसको बेलगोरोद क्षेत्रमा 1 जना र रूसी नियन्त्रणमा रहेको दुनेस्तक क्षेत्रमा अर्का 1 जनाको पनि मृत्यु भएको छ।
6: अब खेल समाचार तेस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा भारतले वेस्ट इण्डिजलाई 14 रनले पराजित गरेको छ। यससँगै पाँच खेलको श्रृंखलामा भारतले 2-1 अग्रता बनाएको छ। गैराती इन्दोरमा भारतले दिएको 224 रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 209 रन मात्र बनाउन सके। उसको लागि सिमरोन हेट मायरले 43 र कामिल पुरनले 42 रन बनाए। भारतका लागि अर्षदीप सिंहले 3 र नमन धीरले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतले 19.2 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। ओपनर अभिषेक शर्माले सर्वाधिक 69 रनको अर्धशतकीय पारी खेले। ईशान किशनले 37 तथा तिलक वर्माले 28 रन जोड़िए। वेस्ट इण्डिजका रोस्टन तेजले सामर स्प्रिङ्गर र सामर जोसेफले समान 2 विकेट लिए।
7: अब मौसम, आज देशका केही स्थानमा मात्रै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अहिले बिहान देशभरको मौसम आंशिक बदलीदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाड़ी भूभागमा मौसम आंशिक बदली रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। केही प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्दा पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: गोर्खाको बूढी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी। आरूघाटमा बेलीब्रिज जडानको तयारी। अन्नपूर्ण पथमार्गमा पर्यटक बढे।
7: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई आज शुरू हुँदै उजुरीकर्ता र चार देशका लागि प्रस्तावित राजदूतलाई छलफलमा बोलाइयो।
6: कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सकियो। महामन्त्रीमा पौडेल दोहोरिए। सहमहामन्त्री सहित केन्द्रीय सदस्यको मतगणना जारी।
7: रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको दावी। रूसी डिजेल विश्व बजारमा आपूर्ति गर्ने सम्झौताले विवाद।
6: र तेस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र विदा हुन्छौ। नमस्कार।
14: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
15: AIO All in One Mart, the best place for shopping.
16: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनचारी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
20: फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार।
21: फुलै फुलको बगैँचामा मेरी माया।
20: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
22: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
0: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
22: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
1: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
1: कहाँ?
2: गण्डकी मेडिकल हल।
22: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
22: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903669, मोबाइल 98 40 82 69 26।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
24: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
24: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
22: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 50 23 420, 98 01 54 54 674 र 98 40 23 420। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
22: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
25: कौरव पाण्डवको बीचमा 1300 जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: ताना किसान कृषि सहकारी संस्था लिमिटेड ढोर फ्रिदी को अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवन में ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करार में दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह्न 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोलपिर्धी तनहुँ, फोन 0564111122।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281642।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को को बीच में दुले घोड़ा।
7: प्रोपाइटर सुबील श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9894156599 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
13: मोबाइल 9908535537 र 9806615899।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाइ? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9560878302 र 9460878302।
6: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाईवुड।
17: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाईवुड।
6: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको एक ग्रेड कमर्सियल प्लाइवुड,
17: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड,
6: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
17: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 98562465।
6: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।
18: १०३.८ अन्तर्मनको आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9853519122, 9800528 र 9840769246।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 9855324475 र 9801132475।
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ।

0: साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
3: स्टुडियो अहिले बिहानको 10 बज्यो।
4: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: ढोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपालीहरूको महान पर्व विजया दशमीको आज दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकि दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो आइतबार दशैं घर र पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरेर जौको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरेर विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका दिनमा घट स्थापना गरिएको स्थलमा दुर्गा सप्तचण्डी श्रीमद देवी भागवत लगायतका देवी स्तोत्र पाठ समेत गर्ने प्रचलन रहेको छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने प्रचलन रहेको छ। नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ। संघीय संसदको संसदीय सुनवाई समितिले विभिन्न देशका लागि प्रस्तावित चारजना राजदूतहरूको संसदीय सुनवाई गर्ने भएको छ। बिहान 9:15 बजेबाट सार्वजनिक लेखा समितिको सभाहालमा सुनवाई शुरू भइसकेको छ। समितिले असोजको 23 गते सूचना प्रकाशित गरेर समितिको 17 बैठकमा प्रस्तावित राजदूतहरूको सुनवाई तथा उनीहरू विरूद्ध परेको उजुरीमाथि आज असोज 26 गते छलफल गर्ने सूची तय गरेको थियो। आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरू विरूद्ध प्राप्त उजुरीको आधारमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरेर छलफल गरिनेछ। सरकारले भारतका लागि डाक्टर नेश्वरनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा सिफारिश गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा विनोद चौधरी चयन हुनुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा तथा डीला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3735 र आचार्यले 2342 मतसहित विजयी हुनुभयो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी 1745 मतसहित निर्वाचित हुनुभएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले 4194 र उदय शमशेर राणाले 2330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ। यस अगाडि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ सभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। सह महामन्त्रीको मतगणना भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विरूद्ध चौतर्फी हमला भइरहेको बताउनु भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफ्नो नजिक भनिएका व्यक्तिले नै छुरा हानेको टिप्पणी गर्नुभयो। उहाँले पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई लक्षित गरेर भन्नुभयो, यसो हेर्यो आफ्नै साथी जस्तो लाग्छ। कमरेड भन्छ नजिक आउँछ, कमरेड भन्छ छुरी हान्छ, यो पनि देखियो। कता जोगिने कता नजोगिने मैले अस्ति भेलामा पनि भनेको थिएँ, भीष्म पिता जति म त्यति बुढो भएको छैन ढल्दिन, जति हाने पनि ढल्दिन। आफूले 57 वर्ष अगाडि कम्युनिष्ट आन्दोलनको एकीकरण पुनर्गठन र क्रान्तिकारी अभियान शुरू गरेको पनि उहाँले बताउनु भएको छ। उक्त राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनु परेको र विभिन्न झुट्टा आरोप र मुद्दा खेप्नु परेको ओलीले स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, म चाहिँ मर्ने इच्छा गर्दिन, इच्छा मरण चाहँदैनन्, माचुन्जेलसम्म वैदी सामु झुकिँदैन, लडिन्छ यो देशका लागि, मलाई चिन्ता छैन, किनभने मैले मेरा लागि कामै गरेको होइन, सधैँ मेरै देश र जनताको लागि काम गरेको छु, उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले गोर्खाको चुम्नर्वी गाउँपालिका छ चुम्चेन नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसी डोलले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसले बढ़ी गण्डकी करिडोर भएर लेदो ग्याग्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो। बढ़ी गण्डकीमा 2 वर्ष अगाडि पनि बाढ़ी आएको इसी मोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै यसी मोडले पर्वतीय जोखिम बढ़ेकोमा चिन्ता समेत व्यक्त गरेको छ। बुढी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटर रेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेरी ब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारणले पुलमा क्षति पुगे पछाडि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएको हुँदा यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाले सैनिक इन्जिनियरिङ टोली परिचालन गरेको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अगाडि बढ़ेको छ। बेली ब्रिज निर्माण भए पछाडि गोर्खा र धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाढ़ीले पुल बगाए पछाडि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावत तथा कठिनाई भोग्नु परिरहेको छ। तत्काल उद्धार र राहतका साथै क्षतिग्रस्त पूर्वधारको पुनर्स्थापना गरेर प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी पछाडि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मजदात रकम 17,54,42,89,678 पुगेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकको मौजदात 12,95,16,31,201 र हिमालयन बैंक तथा लक्ष्मी सनराइज बैंक रहेको डलर खातामा 2,57,29,972 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रत्येक वर्ष जेठको 15 गते आगामी आर्थिक वर्षको खर्च र आमदानीको अनुमानित विवरण अर्थात बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। जसअनुसार वर्तमान संविधान कार्यान्वयन भए यता आर्थिक वर्ष 2073-74 सरकारले प्रत्येक वर्ष सोही दिन संसदका दुवै सदनको संयुक्त टोलीमा बजेट सार्वजनिक गर्दै आइरहेको छ। आर्थिक वर्ष 2083-84 लागि पनि सरकारले गत जेठको 15 गते सरकारको कार्यक्रम र आय व्यय विवरण समेटिएको बजेट सार्वजनिक गरेको छ। गत जेठमा बजेट सार्वजनिक गरेको सरकारले असोजको 24 गते अर्को बजेट पनि सार्वजनिक गरेको छ, जसलाई अर्थ मन्त्रालयले नागरिक बजेटको नाम दिएको छ। हाम्रो कर हाम्रो बजेट हाम्रै भविष्य नारा दिएको उक्त बजेट कुनै नयाँ बजेट भने नभएको बताइन्छ। न त नागरिक बजेट भनेर सांसदले हालै कुनै दस्तावेज नै पारित गरेको छ। अर्थ मन्त्रालयले शनिबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उक्त बजेट पुस्तिका चालू आर्थिक वर्षको बजेट र कार्यक्रमलाई सरल रूपमा आम नागरिक समक्ष बुझाउने उद्देश्यले तयार पारिएको अर्थमन्त्री डाक्टर सोडिम वाग्ले उल्लेख गर्नुभयो। राज्यको खर्च र विनियोजन प्रक्रिया पारदर्शी र जवाफदेही बनाउने दायित्व सरकारको भएकाले नागरिक बजेट मार्फत सर्वसाधारणहरूले सहजै बुझ्ने भाषामा बजेटको प्राथमिकता करको प्रावधान र विकासका लक्ष्यलाई समेटिएको उहाँले बताउनुभयो। दशैंको रौनकसँगै तनहुको आबुखैरनी गाउँपालिकाका स्थित आधीमूल एनचोकमा बारी सयपत्री फूलले पहेँल पूर बन्न थालेको छ। तीन वर्ष अगाडि शुरू भएको व्यावसायिक फूल खेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूल खेतीले स्थानीय 45 महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अगाडि बढ़ाएको छ। सामूहिक रूपमा फूल खेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त रहेका छन्। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवा तालको मध्यभागमा अवस्थित ऐतिहासिक ताल बाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि हिजोदेखि भक्तजनलाई पूजा गर्न खुल्ला गरिएको छ। घट स्थापनाको दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनुभयो। उहाँका अनुसार विक्रमसम्म 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण शुरू भए पछाडि मन्दिरमा नियमित पूजा आज बन्द भएको थियो। पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजा आज बन्द रहेकाले नजिकैको हवन कुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरेर पूजा आज हुँदै आएको थियो। मन्दिर खुल्ला भएसँगै पूजाका लागि भक्तजनले पहिलो दिन भीड लागेको छ भने नवदुर्गा शुरू भएकोले समेत अबको दिनमा भक्तजनको उल्लासपूर्ण सहभागिता हुने विश्वास गरिएको छ। कास्कीको पोखरा महानगरपालिका 28 ओक्लेमा स्कूल बस दुर्घटनामा घाइते अश्विन कण्डेललाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत काठमाडौँ लगिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौँको बीएनबी अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनीहरू सहित 15 जना घाइते भएका थिए। 4 विद्यार्थी सहित 5 जना को निधन भएको छ। ज्यान गुमाएका ममता तिवारी, शुभेच्छा तिवारी र अश्विन कण्डेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। पोखरा महानगरपालिका 28 ओखलेमा शुक्रबार बिहान माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कूलतर्फ आउँदै गरेको बस सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटना भएको थियो। शुक्ला गण्डकी नगरपालिकाको फोहोर मैला व्यवस्थापन केन्द्रमा सूर्य नेपाल प्रहरीद्वारा उपलब्ध गराइएका सामग्री, औजार र भौतिक पूर्वाधार औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। उक्त सामग्री तथा पूर्वाधारको शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्ण राज पण्डितले उद्घाटन गर्नुभयो। हस्तान्तरणसँगै फोहोर मैला व्यवस्थापन केन्द्रको सञ्चालन र व्यवस्थापनमा थप सहज पुग्ने अपेक्षा गरिएको छ। फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन उपलब्ध गराइएका सामग्री, औजार र भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 3 कवासेमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थ राज गर्तौलाको अध्यक्षतामा आयोजना गरिएको सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर विक राजुले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनुभयो। उहाँले सरकारले जनताको बचतलाई सुरक्षित गर्न सहकारी संस्था लगायत वित्तीय संस्थालाई नियमन गरिरहेको उल्लेख गर्दै सरकारले तोकेको मापदण्ड पूरा गर्नु सहकारी सञ्चालकहरूको कर्तव्य भएको बताउनु भएको छ। सभामा 54 जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुका साथै शेयर सदस्यका सन्तानमध्ये एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने 2 जना र स्नातक तहमा उत्कृष्ट अंक प्राप्त गर्ने 2 जना गरी जम्मा 4 जना विद्यार्थीलाई शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको प्रबन्धक बाबुराम देवकोटाले जानकारी दिनुभयो। उहाँले 70 वर्ष नागेका शेर सदस्यहरूलाई समेत नगद र 2 सल्ला उठाएर सम्मान गरिएको बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे बजार स्थित श्री सिद्धेश्वर शिव पञ्चायन मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञको हिजो उद्घाटन भएको छ। नवरात्रको अवसरमा मन्दिरको श्रीवृद्धि र उन्नयनको कामना सहित आयोजना गरिएको महायज्ञको उद्घाटन शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले गर्नुभयो। असोजको 25 गतेबाट आगामी कार्तिकीय गतिसम्म सञ्चालन हुने महायज्ञमा सतचण्डी पाठ पारायण संगीत मैया श्रीमद् भागवत कथा प्रवचन लगायतको धार्मिक कार्यक्रम हुनेछन्। कार्यक्रममा प्रमुख वाचक पण्डित दीपक प्रसाद पौडेल रहने जनाइएको छ। आयोजकले धार्मिक जागरण र सनातन हिन्दू धर्मको संरक्षणका लागि महायज्ञ आयोजना गरेको जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 4 मा रहेको तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पूर्ण देवी भक्त राणा चयन हुनु भएको छ। आइतबार भएको 8 औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा शिव बहादुर विक, कोषाध्यक्षमा ईश्वर श्रेष्ठ चयन हुनुभयो। यस्तै सदस्यहरूमा राजेन्द्र पौडेल, कृष्ण नेपाने, विना श्रेष्ठ र नारायण रिमाल तथा दीपु विक चयन हुनुभएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोलबारही हाइलाइट्स आजको लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै विदा हुने आज्ञा चाहन्छु। रेडियो धोलबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
9: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
10: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
9: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
10: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
9: त्यसको त चिन्तै नगर्नु न दिदी,
10: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 9846061268 र 9560602068।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
6: हो सैमसुंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न, मरमत गर्न र एसेसरीज का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, सांग्रीला बैंक को ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856056996 र 9701556996।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9860023420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
10: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
11: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: जान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385522।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806657731।
2: यो चाड पर्व टीभीएसको साथमा, भाग्यको चाबी तपाईँको हातमा।
11: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
11: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौडा,
11: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन्द, 9850309082 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17वां वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा।
12: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मरबन्द दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
16: This is Radio Dhor Barahi 103.8 MHz.
17: 103.8 MHz present everyday 10:30 AM to 12 PM.
18: It's time for calling time.
17: Only on Radio Dhor Barahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चाहिएमा जसले द्वारा सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको साथ सुनेर साथ दिन सक्नुहुन्छ। प्रोग्राम कलिङ टाइम लिएर सदाजे आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ। भएको 12 बजेको समयसम्म फरकबार फरक श्रृङ्खलाको साथमा सँगसँगै आज सोमबारको एपिसोडमा रहेर भने श्रोता साथीको रोजाइमा रहेको गीत सँगै सँगसँगै यहाँले चाहिँ सम्झना सन्देश चाहिँ राख्न सक्नुहुन्छ र अहिलेको लागि भने ढिला नगरी एउटा दशैंको गीतबाट चाहिँ कार्यक्रमको शुरूआत गरिहालौं। आउँथे दशैं आउन त पहिले नि यस्तो मजा भाथे न कहिले नि। हेमन्त शर्मा अनि मेलिना रोयको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर हाउँथ्यो दसैँ आउन तपाईँले नि समाचार भएको थिएन कहिले नि. अघिल्लो वर्ष चाहिँ रिलिज भएको यो गीत एकदमै मजाले पनि ट्रेन्डिङमा नै थियो र सही गीतबाट कार्यक्रमको सुरुवात चाहिँ गरिसकेको छु. हेमन्त शर्मा अनि मेलिना राईको आवाजमा सजिएको यो गीत सँगसँगै साथीहरूले चाहिँ मजाले अब दसैँ पनि सुरु भइसक्यो आधिकारिक रूपमा हिजोबाट चाहिँ सो सम्झना सन्देश पनि राख्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. 0965414200 बाटो भएर आज यहाँलाई मनपर्ने गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिन्छु. आधुनिक गीत संगीतहरू चाहिँ यहाँले मजाले सुनेर कार्यक्रमको भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ. र प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आवसन सुनसादी पसल दिलेगौडाले. प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार. अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ. गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भन्दै अहिलेको लागि भने अर्को गीत पनि सुनिहालौँ है साथीहरू. अहिलेसम्म हामी साथीहरूलाई नै कार्यक्रममा स्थान पनि दिन्छौँ. आफूलाई मन परेको गीत सङ्गीत रोजेमा पार्नको लागि सहभागिता जनाउँदै गर्नुहोला. रेशमी रुमाल बोलको सुमधुर गीत रहेको छ है. निशान भट्टराई अनि समीक्षा अधिकारीको आवाजमा सजिएको यो गीत सुन्दै थियौँ. तर कता कता साथी लाइनमा हुनुहुन्छ जस्तो लागिरहेको छ. पहिला साथीलाई लिऊ. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. हेलो
1: हेलो नमस्ते.
0: नमस्ते. कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो रिताजीलाई. अनि रिताजी सञ्चारमा हुनुहुन्छ. अनि के छ त गाउँ डाँडातिरको अनि रिताजीको नयाँ नौला हालखबर? अनि गाउँ डाँडातिर दसैँको माहौलले चाहिँ कतिको छोएको छ? के भयो होला? ए भने चाहिँ अहिले चाहिँ दसैँ छैन हो. रमाइलो तपाईँकोतिर तपाईँलाई. ए ल ठिकै छ. अब जे होस् अब दसैँको टिका चाहिँ छैन भन्न खोज्नु भएको? ए ल ठिकै छ. अब टिका होस् नहोस् होइन अब वर्ष दिनमा आउने चाडबाड अब यहाँको दिनहरू चाहिँ शुभ सफल बनाउनु होला रिताजी. अब अहिले नभए पनि अर्को पाली त छँदैछ है. सो यो दिनहरू चाहिँ खुसी एकदमै हाँसी खुसी रमाउँदै अब बिताउनु होला. अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? किन नसुन्नु भएको हो त नि? ए ल आज चाहिँ हामीलाई रिताजीलाई मनपर्ने गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौ. कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि? ओहो विस्तालु बजारको हो. ल विस्तालु बजारको कालो चस्मा लगाउने भन्दै यो गीत चाहिँ को कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच. ओके छुटिन्छौ. नमस्कार. बाई बाई. उहाँ हुनुहुन्थ्यो रिताजी. हामीलाई सम्झनु भएको थियो गाउँ डाँडादेखि. उहाँको रोजाएको गीत चाहिँ हामी केसिनमा सुन्छौँ. अघि एउटा गीत चाहिँ राख्नै हामी सुन्नै आँटिसकेको थियौँ है. त्यो गीत चाहिँ पहिला सुनौ. रेशमी रुमाल बोलको गीतमा आवाज रहेको छ निशान भट्टराई अनि समीक्षा अधिकारीको. स्वीकार्नु होला है त.

हजुर, भन्नुभयो त रेशमी रुमाल यो गीतको चाहिँ जति सुन्दा चाहिँ एकदमै आनन्द थियो, म्युजिक पनि उतिकै मिठो थियो है। देवेन्द्र बरालको चाहिँ अब म्युजिकमा रहेको यो सुमधुर गीत, डिपी खनालको चाहिँ लिरिक्स अनि निशान भट्टराई समीक्षा अधिकारीको आवाजमा सोझेको केही दिन अगाडि मात्र रिलिज भएको गीत चाहिँ यहाँ मात्र कार्यक्रममा स्थान दिइसकेको छु। पालो तपाईँको हो 0625142000 बाटो भएर सहभागिता जनाउँदै आफूलाई मन परेको गीत संगीत रोजाइमा पार्नको लागि आउन सक्नुहुन्छ। अब रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने रेडियो प्रोग्राम मार्फत यो गीत बजे चाहिँ हुन्थ्यो जस्तो लागेको छ भने टेलिफोन लाइन यहाँको लागि पनि खुल्ला छ। अब दसैँ पनि नजिकैदेखि छ, शुभकामना सन्देश राख्छु भन्नुहुन्छ भने पनि यहाँको लागि चाहिँ टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ अहिलेको लागि। भने अघि रिताजीले हामीलाई सम्झाउनु भएको थियो अनि उहाँले चाहिँ कालो चस्मा लाउँ माया भेस्तलु बजारको भनेर रमाइलो गीत रोज्नु भएको छ। उदित नारायण झा अनि दिपा झाका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
6: होइन हौ, कसरी पर्यो?
5: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
6: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
5: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
6: शर्तहरू लागू हुनेछन्।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुले गौडा। सम्पर्क 0658902969 र 98560169906।
6: हिरो सिजी मोटर्स।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। कोड फोन 061-590-162 590-163।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना।
9: न्यू रोड फोन 061-590-162 590-163।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि

0: सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तलहो। प्रोपाइटर निशा लामा। सम्पर्क 9709034335।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाथेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाथेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
6: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिन्नु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने, 9856033878। प्रशान्त नेउपाने, 9860026925।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
9: स्टुडियो अहिले बिहानको 11 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9916595।

0: fins sunne ek.
1: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ कार्यम र आज सोमबारको एपिसोडमा रहेर हामी साथीहरूको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौं र मिलेसम्म हामीले दशैंको गीतहरूलाई नै कार्यक्रममा स्थान दिइरहेका छौं र सँगसँगै यहाँले सुन्दै हुनुहुन्छ भने साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ आजको एपिसोडमा रहेर। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने यो समय दिभर सुनेर साथ दिन सक्नुहुन्छ अनि कार्यक्रमको भरपूर मनोरञ्जन पनि दिन सक्नुहुन्छ। र अहिलेको लागि भने यहाँहरूमा चाहिँ रातो टीका बोलको एउटा गीत सुनाउँदैछु। अब के कस्तो छ हामी गीतबाट नै सुन्छौ। बबुल गिरी अनि बबी लिम्बुको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: जमारा अनि उता प्रदेशमा भए पनि यता टिका लगाए जस्तो गरिदिउँला, अब मोबाइलमै भए पनि अब लगाए जस्तो गरौँला भन्ने अब कुराहरूलाई पनि समावेश गरिएको थियो। मिठो शब्द सङ्गीतले भरिएको यो गीत सँगसँगै अब पालो तपाईँको हो 65-4-14-2-0-0 बाटो भएर आउन सक्नुहुन्छ। अघि कता कता साथीहरू चाहिँ जोडिनु भएको थियो है, अनि सुन्दै हुनुहुन्छ भने अब चाहिँ पालो तपाईँ 65-4-14-2-0-0 बाटो भएर कार्यक्रममा सहभागिता जनाउँदै आफूलाई मन परेको गीत सङ्गीत रोजेमा पार्न सक्नुहुन्छ भने फरक बार फरक श्रृङ्खलाको साथमा यहाँमा आउने गर्दछ हप्ताको सातै दिन कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौ। हामी आइतबारको एपिसोडमा रहेर अन्ताक्षरीको साथमा जोडिन्छौँ अनि आज तपाईँको रोजाइमा रहेको गीत सङ्गीतलाई कार्यक्रम स्थान दिए सँगसँगै भोलि कुनै टपिक लिएर आउँछौ अनि त्यसमा तपाईँको विचार राख्न सक्नुहुन्छ। बुधबार ड्रामा गर्छौँ, बिहिबार तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छु, शुक्रबार गेम अनि शनिबार चाहिँ गाउँ खाने कथा भन्दै अहिले भने साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? को होला? हाम्रो बिमाजी हुनुहुन्छ। कहाँदेखि कसको आवाज सुन्दैछ? हाम्रो बिमाजी बोल्नु भएको? हेलो हेलो, सुन्नु भएको छैन? ए अनि हाम्रो बिमाजी हुनुहुन्छ भनेको के? ए ल, अहिले चाहिँ कस्तो सुन्नु भएको छ? ल, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बिमाजीलाई। अनि बिमाजी सन्स्यारामै हुनुहुन्छ त? म पनि एकदमै ठिक ठाक छु। अनि किमाल डाँडातिरको नयाँ नौलो हालखबर पनि सुनाइदिइहाल्नुहोस् न त, के छ पछिल्लो समयको? त्यही त, कहिले काहीँ अब सोचे जस्तो हुँदैन अरे कि, अब हामी पनि अब साथीहरू किन नआउनु भएको होला जस्तो लाग्छ। कहिले काहीँ साथीहरू जोडिनुहुन्छ अनि कहिले काहीँ अब लिन सकिँदैन, लिन भ्याइँदैन है, सो त्यति बेला हामीलाई पनि एकदमै नराम्रो लाग्छ कि बिमाजी। तर ठिकै छ, अब नराम्रो लागे तापनि अब यसरी नै कुराकानी भइरहँदा चाहिँ एकदमै खुसी हुनुपर्छ है,
1: एकदमै
0: सधैँ लाग्छ भन्ने छैन। ठिकै छ, अनि आज यसरी कुराकानी भयो एकदमै खुसी पनि लाग्यो। अनि बिमाजीको चाहिँ अब के छ साथीहरूलाई सुनाउनु पर्ने नयाँ नौलो खबर छ भन्ने सुनाइदिनुहोस् न त। हजुर हजुर, आज चाहिँ तपाईँलाई मन पर्ने गीत सङ्गीत हामी बजाउँछौ, सो रेडियो प्रोग्राम सँगसँगै तपाईँलाई मन परेको गीत पनि सुन्न सक्नुहुन्छ। आज कुन चाहिँ गीत राखिदिने होला? आज चाहिँ रोज्न पाइयो है, आधुनिक रोज्नु पर्यो। अब दसैँको गीतहरूलाई पनि हामी कार्यक्रममा स्थान दिइरहेको छौँ, सो तपाईँलाई सुन्न मन पर्ने गीत भन्नुहोस् अनि हामी त्यही गीत राख्छौँ है आज। हजुर हजुर, दैव तेरो मायाको खेल किन होला आज मलाई यसरी छोडेको? ल यो ए ल ठिकै छ, यो मार्मिक भए पनि शब्द सङ्गीत एकदमै मिठो छ। यो गीत हामी केहीसिनमा कार्यक्रममा स्थान दिन्छौँ, कसलाई सुनाउन चाहनुहुन्छ मजाले सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिन्छौ। नमस्कार, भाइ भाइ सुभाधीन बिमाजी हुनुहुन्थ्यो अनि उहाँले चाहिँ आफूलाई मन परेको गीत सङ्गीत रोजाइमा पारेर पनि गइसक्नु भएको छ। दैव तेरो मायाको खेल सुमधुर गीत रहेको छ। मेरो यो सुमधुर गीत सँगसँगै हामी भने जानुपर्ने हुन्छ व्यावसायिक विश्राममा। रामकृष्ण ढकालको आवाजमा सजिलो यो गीत सँगसँगै विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 56 600।
4: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहुँ।
5: बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98 1 71 16 0 69, राजु विश्वकर्मा 98 0 87 69 142।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98 0 28 28 144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन,
12: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर, कोत्रे।
11: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
13: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
12: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
5: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
10: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635900065 मोबाइल 9816634372
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

कार्यक्रमको यो व्यावसायिक विश्राम नगर्दै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा रहेर भने हामीले मजाले गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र साथमा साथीभाइहरूको चाहिँ रोजाइमा रहेको गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु किनकि आज सोमबारको एपिसोडमा रहेर हामी साथीको रोजाइमा रहेको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिन्छौँ। अहिले भने कोही साथी हामीसँग लाइनमा हुनुहुन्छ, स्वागत गरौँ। हेलो नमस्ते हजुर। ओ माय गॉड, है साथीले चाहिँ आवाज नसुन्नु भएको हो कि के भएको थियो है। अनि सुन्दै हुनुहुन्छ भने सबै त चाहिँ जनाउन सक्नुहुन्छ, फोन डायल गरिसकेपछि हामी चाहिँ कुराकानी गर्ने हो है, सकेसम्म कुराकानी चाहिँ गर्नु होला है। एमाया नजिकै छ र अहिलेको यो नयाँ दसैँ सङ पनि हो, अहिलेको लागि भने ढिला नगरी हामी यो गीत सुनिहालौँ। तपाईँ माझ राख्दैछु यो समुद्र गीतमा आवाज छ रामचन्द्र काफले अनि शान्तिश्री परियारको स्वीकार्नु होला है।

0: हजुर तिम्रै काख मेरो त संसार र समुद्र गी तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र अहिले भनेको साथी हुनुहुन्छ लाइनमा स्वागत गरौं. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
1: हेलो
0: कहाँदेखि कसको आवाज सुन्दैछ होला? अनि के छ त सरलाईतिर गर्ने हाम्रो उपासना आजको नयाँ नौलो हालखबर आजको?
1: होइन नयाँ नयाँमा त खासै केही पनि छैन, सबै कुरो ठिक छ, मौसम पनि राम्रो छ, मजाले पहेँलो पहेँलो घाम लागेको छ होइन.
0: हजुर हजुर.
1: जस्तै अब के अरे बगैँचामा चाहिँ बारीको दिल्ली अब के अरे यो सयपत्री फुलहरू चाहिँ अब फुल्न खोजेको होला, त्यही भएर चाहिँ यस्तो घाम
0: लाग्यो होला. के भन्छ फुलको चमक चाहिँ अब घामतिर पनि आकाशतिर पनि सल्गिए जस्तो पनि देखेको छ हो.
1: हजुर
0: हजुर. ल यो कुराकानी सँगसँगै अनि सरलाईतिर चाहिँ कतिको दसैँको माहौलले छोएको छ अथवा के छ?
1: होइन दसैँको माहौल त एकदमै बढी भएको छ हाम्रो गाउँतिर
0: होइन,
1: बाहिरबाट आउनेहरू चाहिँ भट्टाभट्टी आइरहेको छ र यसरी दुर्गा पूजा पनि भइरहेको छ होइन.
0: हजुर.
1: हुन त अब दुर्गा पूजा त सबै ठाउँमा भइहाल्छ, यहाँ मात्रै होइन भने पनि हिजोबाट दुर्गा पूजा पनि सुरु भइरहेको छ नौरथा लागेपछि भन्न चाहे. अनि हाम्रो एकजना त मेरो भरि नै आइसक्नु भएको छ काठमाडौँबाट पाहुना.
0: हजुर हजुर.
1: अब अरू बाँकी छन् आठ दसजना त अझै
0: उहाँहरू
1: आएपछि झन् रमाइलो हुनुभयो.
0: त्यही त यो रमाइलो अब दसैँ आफैमा पनि रमाइलो होइन, त्यसमा पनि अब सबैजना फर्केर आफ्नो घर गाउँ आउँदा अझै रमाइलो होइन, यो रमाइलो पर्वलाई अझै रमाइलोसँग मनाउनु होला. अनि सोध्नु मन लागेको कुरा चाहिँ सरलाईतिर भन्दा पनि हाम्रो उपासनाजीले हाम्रो आवाज चाहिँ कस्तो सुन्नु भएको छ आज?
1: राम्रो
0: ठिकै आएको छ है. अघि साथीहरू चाहिँ कुराकानी गर्दा गर्दै छुट्नु भएको हो कि जस्तो पनि भइरहेको छ आज. सोध्नु मन लागेर
1: मान्छे मजाले सुनिरहेको छ होइन.
0: हजुर.
1: उहाँहरूको नेटवर्कको कारणले पनि हुन सकिन्छ.
0: त्यही त अब नेटवर्कको समस्या पनि होला सायद. अब चाहिँ अब सरलाईतिर हाम्रो आवाज पुगेको छ भने चाहिँ अब कन्फर्म भयो कि अब नेटवर्क चाहिँ हुन सक्छ है. यो कुराकानी सँगसँगै अनि आज चाहिँ कुन चाहिँ गीत राखिदिने होला? रातो टिका दसैँको जमरा भनेर चाहिँ यो लोक भाका जस्तो पनि
1: होइन, यो कुनै मुजुरी गीत हो. यो
0: कुन चाहिँ गीत भन्नुभयो अरे?
1: रातो टिका दसैँको जमरा
0: मुभीको सङ नै हो. रातो टिका अनि जमरा
1: हुनुभयो
0: यो मिठो गीतलाई हामी केही क्षणमा राख्छौँ. कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ सुनाउनु पर्छ. फर्स्ट अफ अल हजुरको लागि भन्न चाहन्छु अनि रेडियो ढोरबारे होल परिवारको लागि र मभन्दा अगाडि आउनुभयो साथीहरू सम्पूर्णलाई पछि आउनुहुन्छ सम्पूर्णलाई अनि जतिजनाले रेडियो ढोरबराही सुनिबस्नु भएको छ सम्पूर्णलाई रेडियो ढोरबराहीलाई सुनेर साथ दिनुहुने फोन गरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूको लागि र मेरा साथीहरू पनि सम्पूर्णलाई मुद्दामा
0: नमस्ते भाइ भाइ सरलाई देखि हुनुहुन्थ्यो उपासनाजी. मिठो गीत गुनगुनाएर पनि गीत रोजेमा पारेर गइसक्नु भएको छ. रातो टिका दसैँको जमरा बुलको यो समुद्र गीत सँगसँगै विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदी को अत्यंत जरूरी सूचना। इस सहकारी कार्यालय भवन में ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करार में दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कंपनी यही असोज 30 गते मध्यान्ह 12 बजे सम्म आवश्यक कागजात सहित आवेदन का लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्ने छ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्ने छ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ फोन 0654111122।
2: एपी स्टोर दुलेगौड़ा सृजना चोक बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9781105090।
4: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याम, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801032475।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
11: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
12: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
13: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
12: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
13: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
12: टीभीएस दुलेगौंडा
13: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन, 9855309982 र 9705620209।
14: This is Radio Dhorbarahi, 103.8 MHz.
15: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिइरहेको छ भने यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। 0625414200 बाटो भएर अहिले भनेको साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
16: हेलो,
15: नमस्ते हजुर। हेलो,
16: हेलो,
15: नमस्ते हजुर। हामीले हाम्रो आवाज सुन्नु भएको छैन यहाँले।
16: हेलो अनिताजी।
15: हेलो हजुर। हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ। हाम्रो शान्तिजी हुनुहुन्छ हो?
16: हजुर, म स्याङ्जाली, नमस्कार। हिजो आएको छु, आराम।
15: एकदमै हामी आराम कुशल छौँ। यहाँको सुनाउनुहोस् नयाँ नौलो हालखबर स्याङ्जा पछि यता तनाउको बसाई।
16: यताउति घटना देशका विषम परिस्थिति अब छँदैछन् के अरे, हेरिरहेको छ, अब लागेको छ। अरू दसैँ आइरहेको छ, रमाइलो पनि छ। म परिवारको साथमा यहाँ आएका छौँ हामी बहिनी र म।
15: अनि
16: स्याङ्जाबाट हिजो आइयो, अनि अब हजुरलाई सम्झेर फोन गर्थे, लाग्दै लाग्थेन।
15: हजुर हजुर
16: हजुर, लगायत हजुर हजुर। अनि हजुर सम्पूर्ण होल युनिटलाई अनि सम्पूर्ण सुनेर बस्ने साथीहरू सबैलाई दसैँको आउनै लागेको दसैँको र अनि दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु है मैले।
15: हजुर, हाम्रो तर्फबाट पनि शान्तिजीलाई धेरै धेरै शुभकामना छ बडा दसैँको, होइन? अनि यहाँको दिनहरू शुभ सम्पन्न बनाउनु होला।
16: धन्यवाद छ, धेरै धेरै प्रगति होस्, धेरै रेडियो पनि प्रगति होस्, यो धेरै रेडियोको एकदम प्रगति होस्, सबै स्टाफ तपाईँहरू कर्मचारीलाई राम्रो होस्, सबै सुनेर बस्नेलाई पनि राम्रो होस्, सुनेर सबैले सुनिदिनु होला, सबैले माया गरिदिनु होला यो रेडियोलाई भन्न चाहन्छु। यो सूचना सन्देशको चाहिने चौथो अङ्ग भएको एउटा रेडियोलाई सबैले माया गरिदिनु होला भन्न चाहन्छु, म पनि माया गर्छु।
15: एकदमै खुसी लाग्छ शान्तिजीले हामीसँग यसरी कुराकानी गर्नुहुन्छ, होइन? अनि आउँदा सम्झनुहुन्छ। अनि आज चाहिँ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन यहाँले?
16: अहिले भर्खर सुरु गरेको छु म, अब रेडियो लाएर सुन्छु।
15: ए ल, अब चाहिँ हामी भने कार्यक्रमको अन्त जस्तो पनि छौँ है। अनि आज चाहिँ शान्तिजीलाई मनपर्ने गीतहरूलाई नै हामी कार्यक्रममा स्थान दिन्छौँ, रोजाइमा पार्न सक्नुहुन्छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आज?
16: हजुर, अनि एउटा गीत बजाइदिनुहोस् त, मैले त एउटा बाल कलाकारको गीत रोजे हो, दसैँको बेला भए पनि जान्न आमा जाऊ बाबु नभन्ने आमा जान्नमा साहुको मेलामा भन्ने एउटा गीत छ नि, आवाजमा भगवान रचनाको गीत गाउन मिल्छ।
15: यो गीत चाहिँ मिठो पनि छ होइन, तर हामीले लोक भाकालाई चाहिँ कार्यक्रममा स्थान दिन मिल्दैन है।
16: ल हो, त्यो गीत मिल्छ भने बजाइदिनु होला है।
15: यो गीत चाहिँ राख्न मिल्दैन है। शान्तिजी, शान्तिजी,
17: यो गीत चाहिँ राख्नु मिल्दैन है, यो गीत चाहिँ बजाउनु मिल्दैन है, लोक भाका चाहिँ हामी कार्यक्रम
16: गीत मिल्दैन,
17: हजुर आधुनिक रोज्नु पर्यो कि
16: अलिअलि भएदेखि सर्वराज आचार्यजीको गाइदिनुहोस् न एउटा तराईमा पहिरो गए मधेसमा गए पहाडले छेक्नुपर्छ भन्ने गीत गाउन मिल्छ त मिल्छ
17: तराईमा पहिरो गए
16: त्यो मिल्छ भने त्यो नभए बल गरेर त्यो मन यता मोड भन्दैन भन्ने त्यो त मिल्छ होला नि
17: हजुर हजुर हामी स्वरूप राज आचार्यको आवाज भनेर राख्छौँ
16: यता मोड भन्दैन माया गर्छौ थाहा छ मलाई छोड भन्दैन भने त्यसमा म पनि आमाको रोलमा खेलेको छु
17: ए हो र ल हामीलाई चाहिँ यसको बारेमा चाहिँ थाहा थिएन है कस्तो मिठो जानकारी पनि दिनुभयो
16: भयो छोरी छ म आमा भएर खेलेको छु अलिअलि देखिएको धेरैको छैन
17: हजुर
16: जानिएन अलि मजाले देखेर अलि बोल्नु पर्ने थियो के अरे देख्न देखिएको छु
17: हजुर भनेपछि पर्दाको अनुभव पनि छ है हाम्रो साथीजीलाई
16: सबैलाई सबैलाई सबैलाई एकमुष्टमा सम्झे है त म नमस्कार है
17: नमस्कार शुभ दिन शान्ति देवीजी हुनुहुन्थ्यो अनि उहाँ चाहिँ बसुवास स्याङ्जा भए पनि या तनहुँमा आउँदा हाम्रो आसपासमा हुँदा चाहिँ उहाँले हामीलाई सम्झिराख्नु भएको हुन्छ अब भने साथीलाई सहभागी गराउन सकिँदैन समयको निर्धारित समय सकिन लागिसकेको छ भने जाँदा जाँदै भर्खरै हिचोडिसक्नु भएको छ शान्तिजीको रोजाइमा रहेको स्वरूपराज आचार्यको बल गरेर त मन अन्त्य इशारा भन्दिनँ म र उहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो सरलाईदेखि उपासना घिसिङजी किमल डाँडादेखि हुनुहुन्थ्यो बिमा गुरुङजी काउडारादेखि हुनुहुन्थ्यो रिता आचार्य सम्पूर्ण सहभागी साथीलाई चाहिँ धेरै धेरै धन्यवाद अनि यति जेलसम्म सुनेर साथ दिनुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै योगी सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz. सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
2: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
2: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा।
1: प्रथम पुरस्कार रु 50,000,
2: द्वितीय पुरस्कार रु 30,000,
1: तृतीय पुरस्कार रु 15,000,
2: सान्त्वना पुरस्कार रु 10,000,
1: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
2: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
1: टिम दर्ता शुल्क रु 5,000।
2: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
1: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
2: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495787551, 98261852827 र 98065686659।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
4: कि बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
3: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
4: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
5: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188717
0: This is Radio Dhorbarahi 103.8 MHz
7: Studio Tanchet अहिले मध्याह्नको 12 बज्यो
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935031

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै सन्चु ब्लोनको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गोर्खाको बुढ़ी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी। पर्वत र बागलुङ जोड़ने मालढुंगा पुल आजदेखि सञ्चालनमा।
0: प्रधानमन्त्री शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी। जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह।
1: नवलपरासीमा यात्रु बस दुर्घटना 7 जना घाइते। मुगुमा पहिरोले इस्काभेटर सहित पुरिएका चालकको उद्धार।
0: स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि आक्रमण, 2 भारतीय बेपत्ता। साउदी अरबमाथि हुतीको आक्रमण प्रयास, ड्रोन र क्षेपास्त्र नष्ट।
1: र तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। उत्तरी गोर्खाको चुमनोब्री गाउँपालिका 6 भएर बग्ने उंगेलुङ खोलाको बाढ़ीका कारण सम्पर्कविहीनहरूको आज पनि खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चुमनोब्रीका 5 जना सम्पर्कविहीन भएका छन्। भेडीकोटमा बस्दै आएका चुमनोब्री गाउँपालिका 6 चुमचेतका 65 वर्षीय सोनाम लामा, उनकी श्रीमती 69 वर्षीय लाक्पा शेर्पा लामा, 66 वर्षीय सोमभोटी लामा, 68 वर्षीय कर्म लामा र 41 वर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार सम्पर्कविहीनहरूको आज पनि खोजी जारी राखिएको हो। प्रभावित क्षेत्रहरूबाट हिजो साँझसम्म हवाई र स्थलगत गरी 95 जनालाई उद्धार गरी सुरक्षित स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरू मध्येबाट 9 जना विदेशी सहित 35 जनालाई आरूघाटबाट काठमाण्डुसम्म सेनाको हेलिकप्टरले ल्याएको थियो। नेपाली सेनाका 4 वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीले ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ। बाढ़ीले 45 वटा घर पूर्ण र 27 वटामा आंशिक क्षति पुगेको छ। 34 वटा गोठ बगाएको छ। 2 पक्की पुल, 2 वटा झुलुङ्गे पुल, 3 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले आरूघाट धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि सम्पर्क टुटेको छ। चाडबाड़को बेलामा पुल बगाएर सम्पर्क टुटेपछि तत्काल बेलीब्रिज जडान गर्ने तयारी भएको छ। बेलीब्रिज जडानको तयारीको लागि नेपाली सेनाको इन्जिनियरिङ टोली हिजै त्यसतर्फ गएको सेनाले जनाएको छ।
1: मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ खण्डलाई जोड्ने मालढुंगा पुल आजदेखि सञ्चालनमा आएको छ। यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले पुलको पहुँच मार्गमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो। क्षतिग्रस्त पहुँच मार्गमा ग्याभियन जाली लगाउने र माटो भर्ने काम सम्पन्न गरी आज बिहानदेखि पुल सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएको सवारी आवागमन गन्तव्यमा जाने क्रम जारी छ। मालढुंगा पुलको पर्वततर्फको भागमा कालीगण्डकी नदीले कटान गर्दा चाडबाड़को मुखमा नागरिकले ठूलो समस्या बेहोरेका थिए।
0: यसैबीच बाढ़ी पहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बन्न थालेको छ। यी असोज 8 देखि 11 गतेसम्म कविरल वर्षा र हिमपातका कारण सड़क तथा पदमार्ग अवरूद्ध हुँदा कमी आएको पर्यटक आगमन, थरङला पास जोड़ने बाटो सहज बनेसँगै वृद्धि हुन थालेको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्यापको धारापानी स्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार अहिले दैनिक 150 देखि 200 जनासम्म पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट 5,416 मिटर उचाइमा रहेको थराङला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मुनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उहाँले बताउनुभयो। पर्यटकीय सिजन शुरू भएसँगै भदौदेखि पर्यटक आगमन बढ़न थालेको थियो, तर असोज 8 देखि 11 गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आगमन प्रभावित हुँदा दैनिक 1-2 जना मात्र आउने गरेका थिए।
1: प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी हुनुभएको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुने छैन भन्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत तालिम पूरा गरेर कार्यक्षेत्र र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई कुनै पनि दबाव र प्रभावमा नपर्न आग्रह गर्नुभएको हो। परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री शाहले अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर रहेको उल्लेख गर्नुभयो। आफ्ना छोरा छोरीलाई प्रहरी जस्तो चुनौतीपूर्ण पेशामा आबद्ध गराउने अभिभावक र परिवारप्रति उहाँले आभार पनि व्यक्त गर्नुभयो। प्रतिष्ठानका अनुसार प्रहरी निरीक्षक एकदेखि 184 समूहमा 89 जना दीक्षित भएका छन्।
0: दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्कने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 25 गतिसम्म बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको जानकारी दिनुभयो। दशैंको लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापनमा समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। यस असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वीराज मार्ग भासिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा धेरै सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो।
1: बड़ा दशैं अन्तर्गत दुर्गा पक्षको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिदैछ। नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राख्नुका साथै 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आवाहन गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। समग्र प्रणालीलाई सच्चिदा ननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागि रहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
0: नवलपरासी पश्चिमको बर्दाघाट नगरपालिका 4 एसमोट नजिक पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टँदा 7 घाइते भएका छन्। आज बिहान करिब 7:30 काठमाडौँबाट धनगढ़ीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश 01001 ख 2330 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिँदा चालक र सहचालक सहित 7 घाइते भएका हुन्। घाइतेहरूलाई उपचारको लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस पल्टने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक HR 39G 2876 समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
1: मुगुको खत्याड गाउँपालिका 11 स्थित बीराखोलामा सुक्खा पहिरो खस्दा स्काइभेटर सहित पुरिएका चालकको उद्धार गरी अस्पताल पठाइएको छ। आज बिहान करिब 8:30 मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सड़क कटिङ गर्ने क्रममा माथिबाट 81 सुक्खा पहिरो खस्दा चालक बझाङको बुंगल नगरपालिका 10/24 विमल बाघ बेपत्ता भएका थिए। बिहान 10:30 जेसीबीको सहायताले पहिरो पन्छाएर उनलाई उद्धार गरिएको हो। गम्भीर अवस्थामा रहेका चालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीतर्फ लगिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै स्काइभिटरका सहचालक मुगुको सोरु गाउँपालिका एक बस्ने 22 वर्षीय विनय मल्ललाई पहिरोसँगै खसेको ढुंगाले हात र खुट्टामा सामान्य चोट लागेकाले उनलाई उपचारका लागि माझ चौर मेडिकल पठाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेकपा एमालेका मनोनित 13 जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो 3 बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम छ। गत शनिबार बसेको पार्टी स्थायी कमिटि बैठकले विभिन्न जिल्लाका 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि ड्रोन र अज्ञात क्षेप्यास्त्रबाट आक्रमण हुँदा 2 भारतीय नाविक बेपत्ता भएका छन्। आक्रमणमा परेको अर्को जहाजमा सवार सबै 11 भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर 11 हिजो 2 छुट्टाछुट्टै तेल ट्याङ्करमाथि आक्रमण भएको हो। निकारागुआको झण्डा रहेको एमटी पेट्रो डल्फिनमाथि ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको र जहाजमा सवार 11 भारतीय नाविकमध्ये 2 जना बेपत्ता भएका भारतको विदेश मन्त्रालयले जनाएको छ। ओमानको मस्कट स्थित भारतीय दूतावासले बेपत्ता 2 नाविकको खोजी तथा उद्धारका लागि ओमानका सम्बन्धित अधिकारी र जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ। यसैबीच भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ। यता यमनका हुती विद्रोही विरूद्ध लड़िरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका 1 ड्रोन र 1 ब्यालिस्टिक क्षेपास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल एक्स मार्फत छुट्टा छुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुती विद्रोहीले देशको दक्षिण पश्चिमी क्षेत्र स्थित खसिम मुसैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए। साउदी अरबका 2 विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थपचुलिएको छ। साउदी उड्डयन अधिकारीहरूका अनुसार रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 1 पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य 11 जना घाइते भएका थिए।
1: अब खेल समाचार। तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा भारतले वेस्ट इण्डिजलाई 14 रनले पराजित गरेको छ। यससँगै 5 खेलको श्रृंखलामा भारतले 2-1 अग्रता बनाएको छ। गैराती इन्दौरमा भारतले दिएको 224 रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 209 रन मात्र बनाउन सक्यो। उसका लागि सिमरोन हेटमायरले 43 र कामिल पुरनले 42 रन बनाए। भारतका लागि अर्शदीप सिंहले 3 र नमन धीरले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले 19.2 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। ओपनर अभिषेक शर्माले सर्वाधिक 69 रनको अर्धशतकीय पारी खेले। ईशान किशनले 37 तथा तिलक वर्माले 28 रन जोड़े। वेस्ट इण्डिजका रोस्टन चेजले सामर स्ट्रिंगर र सामर जोसेफले समान 2 विकेट लिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गोर्खाको बुढी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी। पर्वत र बागलुङ जोड्ने बालडुंगा पुल आजदेखि सञ्चालनमा।
0: प्रधानमन्त्री शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह
1: नवलपरासीमा यात्रुबस दुर्घटना सातजना घाइते मुगुमा पहिरोले स्काभिटर सहित पुरिएका चालकको उद्धार
0: स्ट्रेट अफ हर्मुजमा दुई तेल ट्याङ्करमाथि आक्रमण दुई भारतीय बेपत्ता साउदी अरबमाथि हुतीको आक्रमण प्रयास ड्रोन र क्षेप्यास्त्र नष्ट
1: र तेस्रो T20 अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो अप्सरा र सन्चु विदा हुन्छौं नमस्कार
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
6: सुन्न श्रेया यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै
7: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
6: कहाँ
7: गन्जगी मेडिकल हल
8: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
6: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0635903669 मोबाइल 9840826926
7: जाम न ढिला भइसक्यो
8: एकैछिन पख न के को भिडियो सुनौ
9: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खालीको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
8: नबोल न सुन त
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त केही बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
8: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9801412888
7: यसैले बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
10: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
11: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
12: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9871162
13: तिकुनी माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
14: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
13: हो र कहाँ छ र त्यस्तो
14: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
13: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901479716
8: एउटा कुरा थाहा पाइराख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड
13: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड
8: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड
13: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड
8: गुणस्तरमा विश्वास निर्माणमा मजबुती ब्ल्याक कोब्रा प्लाइवुड
13: सुमिना सप्लाई एन्ड सप्लायर्स खैरिनी टार तनहुँ प्रोपाइटर बद्री पौडेल फोन नम्बर 9856-26465
8: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौ
15: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
15: दीक्षा ब्युटी पार्लर रे
16: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
15: हो र त्यस्तो के हुन्छ र त्यहाँ
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
15: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
16: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
15: ए हा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
16: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो प्रोपाइटर निशा लामा सम्पर्क 9790-34335
8: हेलो बा
17: कति बन्यो घर अनि ढलान भयो त
18: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
8: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
18: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
15: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
15: प्रोपाइटर राम भुजेल सम्पर्क 9091-50630 र 9704-80681
8: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
16: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
8: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
16: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
20: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
21: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171 56606
4: फुलै फुलको सुन्दर संसार हरेक खुसीलाई बनाऊ यादगार
5: फुलै फुलको बगैँचामा मेरी माया
4: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
6: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनीगन्धाको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ
4: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ
6: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर किरण मगर सम्पर्क 97545442433 र 98407061
4: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता खुसीको सम्झना
7: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
8: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
7: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
8: ए ल ल
9: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
7: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625
10: होइन हो श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
11: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रिया हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
10: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373310 र 98261553507
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
12: बौद्ध पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले सादाले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान् महारथी अर्जुन को दाइना भएर भगवान रहनु हो। जब
13: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9898535537 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946607302।
9: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलाम्दी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
9: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
1: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा।
9: प्रथम पुरस्कार ₹50,000,
1: द्वितीय पुरस्कार ₹30,000,
9: तृतीय पुरस्कार ₹15,000,
1: सान्तोना पुरस्कार ₹10,000,
9: साथमा फिल्ड मेडल र प्रमाण पत्र।
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
9: टिम दर्ता शुल्क ₹5,000।
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
9: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551, 9261852827 र 9065686659।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865678634 र 9781105090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9850631053।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9841054674 र 9846023420।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। जो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुन ब्यानर नगरपालिकाले खटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहुँ।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोज
12: आपत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहुँ।

0: कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पैंट, लेडिज आइटम, साड़ी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रिट पूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122। यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
3: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
3: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुले गाउँदा
3: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुले गौडा, प्रोपाइटर बसन्त लालचन्द, 9850-30982 र 9705-20209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराई 103.8 MHz अंतर मन के आवाज।
5: हेलो बाबू, सुनिए ना, आपकी शादी ना किसी ऐसी वैसी लड़की से नहीं हो रही है। हुस्न की मलिका बेहद खूबसूरत हीरोइन से हो रही है, तो आपको भी एकदम हीरो की तरह मस्त एकदम बाल बाल सेट करके हैंडसम हंक बन के आना। और हाँ, शादी के दिन ना मेरी सासू माँ को बोल के काला टीका लगवा लीजिएगा। हमारी जोड़ी को किसी की नजर नहीं लगनी चाहिए।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 1 बज्यो।
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोपाइटर

0: गरीबलाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने गएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून, दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई भने म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। यहाँहरूसँग अब ठिक एक बजीदेखि दुई बजीको टाइम सेकसम्म जोडिनेछु भन्दै श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com जानकारी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा उपस्थित हुने गर्दछौ। यसै गरी कार्यक्रमको ओपनिङमा यहाँको लागि अझै निकै नै सुमधुर सङ्ग राख्नतर्फ दिएर लागिरहेको छु। र श्रोता साथी, आजको एपिसोडमा हामीहरू हिट आइटम नेपाली मुभी सङ्ग अनि सँगसँगै मोस्ट भ्यू सङ्गलाई पनि कार्यक्रममा स्थान दिनेछौ। र कार्यक्रमको ओपनिङमा कालेदाई टाइटलमा रहेको रमाइलो सङ्ग राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, कालीकै चाली टाइटलमा रहेको सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। र अहिलेको लागि भने यहाँको लागि मोटरसाइकलमा टाइटलमा रहेको मिठो रमाइलो सङ राखिरहेको छु। श्रोत साथी, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरु सुमधुर संगलाई पनि प्रोग्राम स्थान दिइसकेको छु र अहिलेको लागि भने हामी प्रोग्रामको विज्ञापनतर्फ जानुपर्ने बेला भइसकेको छ र विज्ञापन पूर्व जानु अघि कार्यक्रममा बेसी दिन थियो जोबानी टाइटलमा रहेको मतिमाला मैबाट रहेको संगलाई राख्दै जाँदैछु व्यावसायिक विश्राम छोटो मिठो विश्राममा फेरि पनि हामीसँग जोड्दै गर्नुहोला है त

0: This is Radio Dhor Barahi, 102.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गासे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
3: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौँला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9540161268 र 9560602
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 98066-13195 र 98467-15368।
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर साथीहरु, छोटो फिल्मी स्ट्राम लगाउँदै फिल्मी प्रोग्राम फिल्मी संसार यसै गरी नै हिट आइटम नेपाली मुभी सङ अनि सँगसँगै मोस्ट भ्यू सङ अहिलेको लागि ढिला डगरीकन यहाँको लागि एउटा सुमधुर सङ्ग राख्न ढिला लागिरहेको छु। समिति टाइटलमा रहेको सङ रहेको छ, स्वीकार्नुहोला।

हजुर श्रोता साथी, चमेली टाइटलमा रहेको सङलाई पनि स्थान दिइसकेको छु प्रोग्राममा। यहाँहरू सबैजनाले पक्कै पनि सुन्नुभयो होला, आशा आस्था राउतको आवाजमा रहेको रमाइलो आइटम सङ रहेको थियो र यहाँको लागि अहिलेको लागि उद्रीको चोली टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, उत्रेको चोली टाइटलमा रहेको सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। यहाँहरू सबैजनाले पके पनि स्वीकार्नु भयो होला र अहिलेको लागि भने फेरि पनि हामी प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा चोली टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नु होला।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: लन हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: दिएको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
3: सधैँ झैं यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने फुल्ने जोडले धड्कने
3: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
3: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै धुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौडा तनहुँ
4: फोन नम्बर 065414 98 6 78 1787

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562493 र 98562830।
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन। साँच्चै भनेको
3: ल, फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
4: 10 लाख जित्ने यही हो मौका, पर्यो ठ्याक्कै पर्यो।
5: होइन हौ, कसरी पर्यो?
4: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
4: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी चार दुलेगौडा। सम्पर्क 0658902969 र 98560169।
5: हिरो सिजी मोटर्स।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465109950।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोत साथी केही छिनको प्रोग्राममा गर्दै फेरि पनि प्रोग्राममा उपस्थित भइसकेको छु भन्दै अहिलेको लागि भने हामी प्रोग्रामको अन्त्य अन्त्यतर्फ छौँ। कार्यक्रमको हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ र साथै साथै कार्यक्रममा फनफनी टाइटलमा रहेको सङ राख्दैछु र आजको एपिसोडमा हामीले हिट आइटम नेपाली सङलाई कार्यक्रम स्थान दियौँ र आशा रहेको छ सबैजनाले पक्कै पनि अहिलेसम्म सुनेर साथ दिनु त भयो होला र साथै साथै कार्यक्रममा फनफनी टाइटलमा रहेको सङ राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रसाद श्रीया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइता।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सुबर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: फाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड
3: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड
2: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड
3: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड
2: गुणस्तरमा विश्वास निर्माणमा मजबुती ब्ल्याक कोब्रा प्लाइवुड
3: सुमिना सिस्ता प्लाई एन्ड सप्लायर्स खैरिनीटार तनहुँ प्रोप्राइटर बद्री पौडेल फोन नम्बर 98562465
2: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
2: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल

0: लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: जाम न, ढिला भइसक्यो।
3: एकैछिन पख न, केको भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
5: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
3: नबोल न, सुन त,
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
6: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
7: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98460-86265 र 98-0141-12888।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62-891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडा
14: 103.8 अन्तर्मनको आवाज।
15: स्टुडियो टाइम अहिले दिउँसोको 2 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
17: सत्य, तथ्य, निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक,
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
5: नमस्कार, रेडियो ठोरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले पिसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीपन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम

0: 1184 औं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभएको छ। उहाँले सधैं अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभएको छ। आफ्नो संगठनमा पूर्ण प्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरित, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज दीक्षित भएका प्रहरीहरूलाई बधाई दिँदै उज्जवल भविष्य र सफलताको कामना गर्नुभएको हो। उहाँले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गर्नुभएको हो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। भारतका निम्ति प्रस्तावित नेपाली राजदूत डाक्टर निश्चल नाथ पाण्डेलाई संसदीय सुनवाई समितिमा नेकपा एमाले सांसदहरूले सीमा विवाद, ईसीपी प्रतिवेदनको भविष्य र चुलिदो व्यापार खाजा समाधानका ठोस उपायबारे प्रश्न गर्नुभएको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा कार्ययोजना पेश गर्नुभएका प्रस्तावित राजदूत पाण्डेलाई सांसदहरूले विगतमा जस्तो कूटनीतिक नोट जारी गर्ने परम्परागत शैलीबाट बाहिर निस्केर नतिजामुखी कूटनीति देखाउन ध्यानकर्षण गराएका हुन्। बैठकमा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले नेपाल भारत सम्बन्धका पेचिला र ऐतिहासिक मुद्दाहरू उठाएका छन्। एमाले सांसद प्रेमदंगालले नेपाल र भारतबीच लामो समयदेखि थाती रहेको सन् 1950 को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन प्रभुत्व व्यक्ति समूह ईजीपीको प्रतिवेदन कार्यान्वयन र सीमावर्ती क्षेत्रमा भारतले एकपक्षीय रूपमा निर्माण गरेका बाँध तथा सड़कका कारण तराईमा हुने डुबानको विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्र सेवक प्रहरीले पदीय दुरूपयोग गर्न नहुने बताउनुभएको छ। उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी संगठन नै बदनाम हुने हुँदा त्यसतर्फ हेक्का राख्न उहाँले आग्रह गर्नुभएको हो। राष्ट्रिय प्रहरी प्रतिष्ठान महारंजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिममा 1184 औं समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा वहाँले सो कुरा बताउनु भएको हो। सो समारोहमा वहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताउनु भएको छ। दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै वहाँले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरम भाव राखी काम गर्न निर्देशन दिनुभएको हो। प्रहरीको पोशाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने वहाँको भनाइ रहेको थियो। महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा शुरू हुने उल्लेख गर्नुभएको छ। प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व वहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको वहाँको भनाइ रहेको थियो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयासको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको कार्यभार सम्हाले यता उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। गृहमन्त्री गुरूङ सोमबार दिउँसो 1 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजना हुने बिम्स्टेक गृहमन्त्री स्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा बिम्स्टेक क्षेत्रमा देखा परेका लागू पदार्थ ओसारभुसार मानव बेचबिखन सम्पत्ति शुद्धिकरण आतंकवादी क्रियाकलापमा वित्तीय लगानी आतंकवाद विपज्जन्य सुरक्षा तथा साइबर अपराध जस्ता अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रबन्धन गर्न गहन छलफल हुनेछ। सो क्रममा सुरक्षा क्षेत्रका बिम्स्टेक स्तरीय विभिन्न संयन्त्रमा भएका छलफल र दस्तावेजहरू पारित गर्दै संयुक्त घोषणा पत्र समेत जारी गरिनेछ। नेपाली कंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन कुमार थापा पहिलो पटक पोखरा आउने भएका छन्। थापा नेपाली कंग्रेसका अग्रज नेता पूर्व मन्त्री तथा पूर्व सांसद दिवंगत प्रकाश बहादुर गुरूङको 13 पूर्णतिथिको शोक सभामा सहभागी हुन पोखरा आउन लाग्नु भएको हो। उक्त शोक सभा आज बौद्ध अल्गौ सदनमा आयोजना गरिएको छ। आफ्नो पोखरा आवागमनका क्रममा सभापति थापाले स्वागतका लागि विमानस्थलमा नआउन र खाता वा फूलमालाको प्रयोग नगर्न शुभेच्छुक तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। शोकसभाको कार्यक्रम भएकाले सादगी र मर्यादा कायम राख्न भाले यस्तो आग्रह गर्नुभएको हो। अन्नपूर्ण गाउँपालिका नेपाली कंग्रेसको आयोजनामा हुन लागेको उक्त शोकसभा कार्यक्रममा दिवंगत नेता प्रकाश बहादुर गुरूङ प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै वहाँको योगदानको स्मरण गरिनेछ। आयोजक समितिले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नेता कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरिएको छ। सरकारले निजी क्षेत्रका उद्योग व्यवसायी तथा संस्थागत विद्यालयहरूमा कार्यरत श्रमिक शिक्षक र कर्मचारीहरूलाई अनिवार्य रूपमा चार पर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी क्षेत्र र निजी विद्यालयका छात्र संगठनहरूलाई औपचारिक पत्र पठाउँदै कानून बमोजिमको चार पर्व खर्च उपलब्ध गराउन ताकेता गरेको हो। श्रम ऐन 2074 दफा 37 प्रत्येक श्रमिकले वर्षमा एक पटक आफूले खाई पाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चार पर्व खर्चका रूपमा पाउने स्पष्ट कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्रचार गरेको छ। त्यस्तै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चार पर्व खर्च सुनिश्चित गर्न विभागले प्याप्सन र एन प्याप्सनलाई समेत छुट्टै पत्र पठाएको छ। चार पर्वको समयमा पनि धेरैजसो रोजगारदाताले श्रमिकलाई तोकिएको सेवा सुविधा दिन आलटाल गरिरहेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो। कानूनले तोकेको सुविधा उपलब्ध नगराए सम्बन्धित रोजगारदाता विरूद्ध कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी समेत विभागले दिएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गते आएको बाढ़ीले पुलको पर्वततर्फको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा, रूकुम, जाजरको डोल्पा र सल्याङ लगायत पश्चिम नेपालका दर्जनौ जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय पोखराको प्राविधिक टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कामदारहरूले 24 घण्टा खटिएर पहुँच मार्ग निर्माण गरेपछि सोमबार बिहान 10 बजेदेखि पुलमा यातायात सञ्चालन भएको हो। दशैंको मुखमा मुख्य पुल नै बन्द हुँदा यात्रुहरूले निकै शास्ति खेप्नु परेको थियो भने ठुवानी रोकिँदा बागलुङ बजारमा उपभोग्य सामग्रीको महँगी बढ़ेको थियो। साथै लामो समय यातायात अवरूद्ध हुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको हो। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूले उपलब्ध गराउने स्वीकृत इन्टरनेट प्याकेज गति तथा महसुल दरको सम्पूर्ण विवरण तत्काल पारदर्शी रूपमा सार्वजनिक गर्न कड़ा निर्देशन दिएको छ। नियामकको स्वीकृति बिना नै विगतका प्याकेज हेरफेर गर्ने र मूल्यवृद्धि गरी उपभोक्तालाई मर्कामा पार्ने सेवा प्रदायकलाई हदैसम्मको कानूनी कार्यवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ। प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरूमा केही इन्टरनेट सेवा प्रदायकहरूले स्वीकृत महसुल दर तथा प्याकेजहरूको विवरण सार्वजनिक नगरेको र नियामकको स्वीकृति बिना नै शुल्क बढ़ाएको जनगुनासो आएको जनाएको छ। दूरसञ्चार ऐन 2053 को दफा 42 अनुसार सेवा प्रदायकहरूले ग्राहकलाई सेवा उपलब्ध गराई बापत लिने महसुल दर अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराउनु पर्ने र सो विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था प्राधिकरणले सम्झाएको छ। उपभोक्ताले स्वैच्छिक रूपमा आफू अनुकूलको प्याकेज छनौट गर्न पाउने अधिकार संरक्षण गर्न प्राधिकरणले सबै सेवा प्रदायकलाई स्वीकृत इन्टरनेट प्याकेजहरूको महसुल दर तथा सेवाका शर्तहरू आफ्नो आधिकारिक वेबसाइट, मोबाइल एप र ग्राहक सेवा केन्द्रहरूमा स्पष्ट र पारदर्शी रूपमा राख्न र सोही अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौतीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय थादिङले सूचना निकालेर सड़क मर्मतका लागि राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कचानका कारण भाँसिएको सड़कमा यसोकी भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयले जनाएको छ। अहिले दशैंको समय पनि भएकोले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्याधिक बढ़ेको छ। यो बेला पानी परि हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकोले अहिले नै मर्मत गर्न लागेको सड़क विभागले जनाएको छ। यो खण्डमा झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2100 रूपियाँले घटेर तोलामा 2,94,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर 2,96,500 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेको थियो। त्यसै आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान क्रिकेट बोर्ड पीबीसीले खैबर प्रान्तका पेशावर र एबटाबाद चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीबीसीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसार नै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एबटाबाद क्रिकेट रंगशालामा तय गरिएको खेलहरूको तालिम परिवर्तन गरिएको छ। अब यी खेलहरू पछि बुधबारदेखि शेखपुरामा रहेको नाभिद एकेडेमी र लाहोरको गार्फी स्टेडियमसँगै जोड़िएको एलसीसीएमा हुनेछ। हस्तदिस्तो 2 बजेको ठोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रीया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलीकौड़ा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलीकौड़ा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769142
2: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: मैडम धूम्रपान भनेको के हो
2: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
6: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेकौडा तनहो
7: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
7: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9908216142
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
11: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
10: ए हो र ल त ल
12: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 98560112692।
13: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
14: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
15: कहाँ?
14: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
14: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्की पारी। सम्पर्क 0635903969, मोबाइल 9840289926।
5: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
16: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
5: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एक पटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
16: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
5: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
16: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ।
5: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनुहोला।
16: थप जानकारीका लागि सम्पर्क 9841656996।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
11: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
0: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556611445 र 9556204345।
13: हेलो
14: बा कति बन्यो घर अनि ढलान भयो त
15: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
14: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
15: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
16: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
16: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
17: होइन धुवामा के गरिराखेको छौ भने तिमी
18: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
17: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
18: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
17: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
9: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 9811756606
20: मम्मी भोक लाग्यो खाजा खाऊ न
21: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
20: हस मम्मी
22: मैले सुने छोरी ल जाम हिँड
21: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
23: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
24: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
5: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 0564141042 9556231128 9462614624726
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाओ यादगार।
1: फुलै फुलको बगैँचामा मेरी माया।
0: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
2: गड फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौं।
0: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
2: इभरग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253519122, 98058 र 98460976246।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौंडा रु 12610,
2: किम बहादुर श्रेष्ठ दुलेगौंडा रु 10500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौंडा रु 50115,
2: काजी रिमाल लाइफ जिम दुलेगौंडा रु 11000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौंडा रु 11111,
2: पार्वती रिमाल दुलेगौंडा रु 10100,
7: कृष्णराज पण्डित दुलेगौंडा रु 25000,
2: किरण कुमार श्रेष्ठ दुलेगौंडा रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555,
2: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10120,
7: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10005,
2: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50000,
7: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11111,
2: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
2: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
9: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यासब्याक अप टु 100% पर्चेस भ्यालु।
10: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस
9: फटाफट फाइनेन्स सुविधा नागरिकता र लाइसेन्स भए पुग्छ
10: टिभीएस दुलेगौंडा
9: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टिभीएस सोरुम दुलेगौंडा प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209 सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार एन्जल्स राइडर्स प्राली टिबीएस सोरुम दुलेगौड़ा प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गृहमन्त्री गुरूङ दुई दिने भ्रमणका लागि भारतको दिल्ली प्रस्थान। संसदीय सुनवाई समितिमा भारत र चीनका लागि प्रस्तावित राजदूतहरूको कार्ययोजना प्रस्तुत।
0: आज बेलुकी 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। बूढ़ी गण्डकी बाढ़ीले पुल बगाएपछि चुम उपत्यका पुगेका पर्यटक अलपत्र।
1: चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता बढ़ाइयो। सुरक्षित यात्राका लागि सचेतना।
0: भारतीय चालक दलका सदस्य सवार तेल ट्याङ्करमा ड्रोन हमला। 9 जनाको उद्धार, 2 जना बेपत्ता।
1: र साधकताको विस्फोटक ब्याटिङमा पाकिस्तान विजयी, श्रीलंका 82 रन पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ।

0: फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। गृहमन्त्री सुदन गुरूङ दुई दिने भ्रमणका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ। वहाँ आज दिउँसो नेपाल वायुसेवा निगमको उडान मार्फत भारत जानुभएको हो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गुरूङ दिल्ली प्रस्थान गरेको वहाँको सचिवालयले जनाएको छ। भारतीय गृहमन्त्री अमित शाहको पहलमा बिमस्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा भोलि आयोजना हुन लागेको हो। बैठकमा नेपालका गृहमन्त्री गुरूङ सहित भारतका शाह, बंगलादेशका सलाहुद्दीन अहमद, भूटानका लुङतेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्च विन स्वे, श्रीलंका विजिथा हेरात र थाइल्याण्डका अनुतिन चानवीराकुल सहभागी हुनेछन्। भ्रमणका क्रममा गृहमन्त्री गुरूङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। गृहमन्त्री गुरूङ असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
2: संसदीय सुनवाई समितिमा भारत र चीनका लागि प्रस्तावित नेपाली राजदूतहरूले आफ्ना दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका छन्। भारतका लागि प्रस्तावित नेपाली राजदूत डाक्टर निश्चल नाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पार्नुभएको छ। वहाँले सिंगो दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कूटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दावी गर्नुभएको हो। संसदीय सुनवाई समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै डाक्टर पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौमिक कूटनीति कहिल्यै असफल नभएको बताउनुभयो। चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याण राज शर्माले नेपाल र चीन बीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनुभयो।
1: पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकाले आज बेलुकी 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले उक्त सड़क मरमत सम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो। गत असोज 23 गते शुक्रबार सड़क भाँसिँदा उक्त राजमार्ग अवरूद्ध भएको थियो। असोज 24 गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मरमत सम्भार गर्नुपर्ने भन्दै आज राति बन्द गर्न लागिएको हो। दशैंको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय संघका अध्यक्ष पुण्यप्रसाद सरोज सिटौलाले दशैंको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खड़ा भएको बताउनुभयो। दशैं मनाउनका लागि असोज 17 गतेदेखि 25 गतेसम्म काठमाडौँस्थित राष्ट्रिय बस पार्क नयाँ बस पार्कबाट 2,07,251 यात्रु बाहिरिएका छन्। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 देखि 25 गतेसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको जानकारी दिनुभयो।
2: भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्। हिजो गएको बूढ़ी गण्डकी बाढ़ीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्। हिडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताउनुभयो। कतिपयले आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उहाँले जानकारी दिनुभयो। मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार चुम उपत्यकामा अहिले 80 भन्दा बढ़ी पर्यटक छन्। कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्बारका होटल व्यवसायी दोर्जे लामाले बताउनुभयो। यो परिस्थितिमा पर्यटकलाई उद्धार गर्न हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभएको छ। अहिले बाढ़ी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्यलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।
1: स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका 80% नागरिकले उपचार सेवा पाउन नसकेको बताउनु भएको छ। स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा उहाँले 20% नागरिकले मात्र खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनु भएको हो। नेपालका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको उहाँको भनाइ थियो। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको उल्लेख गर्दै उहाँले यो समस्या चुनौतीपूर्ण भएको बताउनुभयो। डाक्टर पौडेलका अनुसार नेपालमा प्रतिवर्ष करिब 7,200 जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको तथ्यांश दिगो विकासका लागि आत्महत्याको दर घटाउन नेपाललाई चुनौती रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार हाल प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेका छन्। उक्त दरलाई 4 वर्षभित्र 5% भन्दा तल झार्नुपर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन गर्छ।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्याज नगरपालिकाबाट घाँसीकुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ सिग्दलेक गाउँपालिका 6 करिब 30 वर्षीय संजीव मगर रहेको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उक्त दुर्घटनामा सहचालक प्रदीप विक्क समेत घाइते भएको प्रहरीले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु 2 ख 15-4 नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
1: दशैं तिहार लगायत प्रमुख चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढ़ाएको छ। चाडपर्वका समयमा सवारी साधनको चाप बढ़ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्र पारेको हो। चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित तथा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुको बढ़ी आवागमन हुने क्षेत्र, मुख्य सड़क तथा सवारी साधन सञ्चालन हुने प्रमुख स्थानमा केन्द्रित भएर सचेतना अभियान अगाडि बढ़ाइएको छ। ट्राफिक प्रहरीले काठमाडौँको नयाँ बसार, नागढुङ्गा, कोटेश्वर लगायतका प्रमुख क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ। विशेष गरी लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुने नयाँ बस पार्क र उपत्यकाका प्रवेश गर्ने तथा बाहिरिने मुख्य नाका नागढुङ्गा र कोटेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा विशेष निगरानी बढ़ाइएको जनाइएको छ।
2: ओमान नजिकैको समुद्री क्षेत्रमा भारतीय चालक दल क्रूका सदस्यहरू सवार रहेको एउटा तेल ट्याङ्करमाथि ड्रोन हमला भएको छ। आक्रमणमा परेको जहाजमा कुल 11 जना भारतीय नाविक सवार थिए, जसमा 9 जनाको सकुशल उद्धार गरिएको छ भने अन्य 2 जना अझै बेपत्ता रहेको बीबीसी हिन्दीले जनाएको छ। बेपत्ता 2 जना भारतीय हुन्। समाचार अनुसार भारतीय ट्याङ्कर एमटी पेट्रो डल्फिनमाथि ड्रोनबाट हमला गरिएको हो। स्थानीय कोस्ट गार्ड तथा सम्बन्धित निकायहरूद्वारा बेपत्ता भएका नाविकहरूको खोजीका लागि व्यापक उद्धार अभियान जारी राखिएको छ।
1: अब खेल समाचार। माज सादाकत र सहीब जादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले श्रीलंका विरूद्धको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनको शानदार जीत हात पारेको छ। राहुल पिण्डेमा गैराती भएको खेलमा पाकिस्तानले 3 विकेटको क्षतिमा 215 रन बनाएको थियो। जवाफमा श्रीलंका 7 विकेट गुमाएर 133 रनमै समेटियो। पाकिस्तानको जीतमा सादाकतले 51 बलमा 96 रन बनाएका थिए। पाकिस्तानले अन्तिम 12 ओभरमा मात्र 156 रन जोड़ेको थियो। श्रीलंकाका बलर पाकिस्तानको आक्रामक ब्याटिङ सामु टिक्न सकेनन्। श्रीलंकाले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन मात्र बनाउँदा हार बेहोर्नु परेको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: गृहमन्त्री गुरूङ 2 दिने भ्रमणका लागि भारतको दिल्ली प्रस्थान। संसदीय सुनवाई समितिमा भारत र चीनका लागि प्रस्तावित राजदूतहरूको कार्ययोजना प्रस्तुत।
1: आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। बूढी गण्डकीको बाढ़ीले पुल बगाएपछि चुम उपत्यका पुगेका पर्यटक अलपत्र।
2: तलहुमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु। चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता बढ़ाइयो। सुरक्षित यात्राका लागि सचेतना।
1: भारतीय चालक दलका सदस्य सवार तेल ट्याङ्करमा ड्रोन हमला। 9 जनाको उद्धार, 2 जना बेपत्ता।
2: र सादाकतको विस्फोट ब्याटिङमा पाकिस्तान विजयी, श्रीलंका 82 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार। दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, 10 औँदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
10: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। केको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
14: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
14: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यहीँ जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 9846618817।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिती बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
20: मोबाइल 9008535537 र 9006615899।
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
17: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
19: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9008535537।
16: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

सर्ज नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसूचीको प्रतीक्षा गरे भने तपाईँ सम्पूर्ण साथीहरू आज म कार्यक्रम प्रिया गुरु उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोकारा एक सेभिन मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiothorbarai.com जानकारी लगइन गरेर वा हाम्रो मात्र मोबाइल एप मार्फत हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा उपस्थित हुने गर्दछौ र आजको श्रृङ्खलामा रहेर नयाँ लोकधोरी भाकालाई कार्यक्रम स्थान दिइनेछौ र त्यसै गरी कार्यक्रममा ढिला नगरिकन यो जानिकै नै सुमधु भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी यहाँले पनि कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रमको दैलो गाड्दै पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँहरूको लागि कौरा भाका रहेको छ सुन लाउलनी स्विकार्नुहोला है त

हजुर श्रोता साथी, यो निकै नै सुमधुर फाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। कौरा फाका रहेको थियो, सुन लाउनीलाई गीतको बोलमा सजिएको सुमधुर फाका भन्ने गीतमा आवाज रहेको छ बाबुराम श्रेष्ठको, र त्यसै गरी लय रहेको छ दिलीप खानको भन्ने, संगीत सजिएको छ हरिसारु मगर अनि बाबुराम श्रेष्ठकोमा। सुमधुर फाका सँगसँगै कार्यक्रमको दैलो उगारिसकेको छु र अहिलेको लागि भने यहाँको लागि खै मलाई लाहुरे दाई गीतको बोलमा रहेको सुमधुर फाका राखिरहेको छु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि मेलिना राईको सिगार होला है ता।

हजुर साथी खैबलाई लाहुरे दाई गीतको बोलमा सजिएको सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु, जुन हालसालै मात्र बजारमा प्रकाशित भएको नयाँ लोकदोहोरी रमाइलो भाका पनि रहेको थियो। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँको लागि पल्टनको लाहुरे गीतको बोल राखिरहेको छु। दशैं भाका पनि रहेको छ र श्रोता साथी दशैं पनि नजिकिँदैछ र दशैंको रौनकमा यहाँको लागि एउटा रमाइलो सङ राखिरहेको छु पल्टनको लाहुरे गीतको बोलमा सजिएको, जसमा आवाज रहेको छ सागर आले मगर अनि शान्ति श्री परियारको। स्वीकार्नुहोला मिठो भाका है त।

हजुर मेरो साथी बर्जनको लाहुरे गीतको बोलमा सजिएको सुमधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र आजको श्रृङ्खलामा हामीले यसै गर्ने नयाँ नयाँ लोकदोहोरी गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौँ र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com जानकारी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र अहिलेको लागि पनि कार्यक्रममा ढिला नगरिकन फेरि पनि अर्को रमाइलो फाका राख्नतर्फतिर लागिरहेको छु। रानी वनमा धेरै फूल गीतको भैयारी फूल गीतको बोलमा सजिएको भाका रहेको छ। सुझाव होला।

हजुर श्रोता साथी रानी बनमा हरि फूल अघिको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै सुमधुभाका रहेको छ जसमा आवाज रहेको छ हेमान्त कान्छा रोसाइली अनि शान्ति श्री परियारको भने लय र संगीत सजिएको छ हेमान्त रोसाइलीकोमा नै सुमधुभाका रहेको थियो। यहाँहरू सम्पूर्ण साथीहरूले कसो पनि स्वीकार्नु भयो होला र अहिलेको लागि पनि फेरि पनि यसै गरी चर्को रमाइलो मिठो मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। चौका दाऊ दुई गीतको बोल रहेको छ। चौका दाऊ एक चाहिँ हामीले कार्यक्रममा धेरै जसो प्राय चाहिँ सुन्ने गर्दछौ र अहिलेको लागि भने चाहिँ बजारमा नयाँ भाका आएको छ चौका दाऊ दुईमा रहेको जसमा आवाज रहेको छ शान्तिश्री परियार अनि बाबु कृष्ण परियारको स्वीकार होला।

हजुर श्रोता साथी, खोली किनारमा रहेको सुमधुभागालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। यहाँहरू सबैजनाले पक्कै पनि कार्यक्रममा सुमधुभाग स्वीकार्नु भयो होला। र यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रमको अन्त्यतर्फ पुगिसकेका छौँ। कार्यक्रम निश्चित समय सकिसकेको छ र जति साथी कार्यक्रममा फेरि पनि लागिरहेको छु। र श्रोता साथी, आजको श्रृङ्खलामा हामीले नयाँ नयाँ लोकदोहोरी गीत संगीतलाई कार्यक्रम स्थान दियौ, दसैँ भाकालाई कार्यक्रम स्थान दियो भने आशा रहेको छ यति बेलासम्म सुनेर बस्नु सम्पूर्ण श्रोता साथीले भरपूर मनोरञ्जनको साथ सुनेर साथ दिनुभयो होला भन्दै, जति जति कार्यक्रममा हालसालै मात्र प्रकाशित भएको, यानि कि आज मात्रै प्रकाशित भएको नयाँ भाका रहेको छ, गीतको बोल रहेको छ हाम्रो त घरै टाढा छ, गीतको बोलमा रहेको छ सजिएको भाका रहेको छ भने श्रोता साथी गीतमा आवाज रहेको छ सुरज पण्डित अनि शान्ति श्री परियारको, भने लैरहेको छ प्रतिमा अधिकारी सुरज पण्डितको, सङ्गीत सजिएको सुरज पण्डितकोमा भने सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
2: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
7: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
7: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्गिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461 61220।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
15: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्र भाइ जाजलले एउटै सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।

0: आउँदो कार्तिक 7 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु
1: फोन नम्बर 0564142333 र 98678187। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: वरिष्ठ हाडजोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053।
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
5: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98560557731 98067731।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
10: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
1: पूजा आराधना समय बिहान 11 बजे,
10: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
1: विस्तृत जानकारीका लागि सम्पर्क 9846383773 र 9847692775। हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50-630 र 97-4।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
13: हजुर।

0: यो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: 103.8 अन्तर्मनको आवाज
6: सेक्सन 1 स्टुडियो टाइम
7: अहिले साँझको 5 बज्यो
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
10: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
12: नमस्कार रेडियो टोरपाराही 105.8 मेगाहर्ट्ज टोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रु 1,04,85,498 जुटेको छ गाउँपालिकाले विपद प्रभावितको राहत उद्धार तथा पुनस्थापनाका लागि विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको थियो पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकामा पर्यटन व्यवस्थापन समिति स्थानीय संस्था व्यवसायिक राजनैतिक दल तथा व्यक्तिहरूबाट नगद सहयोग रकम रु 1,04,85,498 सहयोग जम्मा भएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनु भएको भागानुसार प्राप्त भएको रकम तत्काल राहत वितरण र मर्मत कार्यमा सहयोग पुगेको छ गण्डकी प्रदेश सरकारले पुनर्निर्माणका लागि 2,775 घनमिटर जाली उपलब्ध गराएको थियो भने विभिन्न जलविद्युत आयोजना तथा नेपाली सेनाले श्रमदान लगायत अन्य प्राविधिक सहयोग गरेको पालिकाले जनाएको छ यसैगरी विवादत भएको क्षतिको पुनर्निर्माण तथा उद्धार र राहतका लागि रु 66,65,543 खर्च भएको छ यस वर्ष मनसुनजन्य विपद बाढ़ी पहिरोले सड़क पुल निजी घर होटल धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माणका काम अघि बढ़ाएको हो पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 खासेकुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ मृत्यु हुनेमा थादिङ सितल्ले गाउँपालिका 6 करिब 30 वर्षीय सञ्जीव मगर रहेको प्रहरी न्यायपु परीक्षक दधिरिका प्रसाद घिमिरेले जानकारी दिनुभएको हो उक्त दुर्घटनामा सहचालक प्रदीप विकास समेत विकास समेत घाइते भएको प्रहरीले जनाएको छ डुम्रेबाट दमोलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु 2X154 नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भएको प्रहरीले जनाएको हो तनहुँको रिसिङ गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको निशुल्क आँखा घुम्ती शिविरबाट 954 जना लाभान्वित भएका छन् नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल नेपाल नेत्रहीन संघ समावेशी समाजका लागि कार्य लमसुङ तनहु र रिसिङ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो गाउँपालिकाका सबै वडामा सञ्चालन गरिएको घुम्ती शिविर तथा असोज 21 र 22

0: दी कोटरबार स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविरबाट उक्त संख्यामा सेवाग्राहीले सेवा लिएका हुन्। शिविरमा आँखा सम्बन्धी विभिन्न समस्या भएका 576 जनाको परीक्षण तथा उपचार गरिएको छ। नजिकको दृष्टिमा समस्या भएका 101 जनालाई निशुल्क चस्मा उपलब्ध गराएको आयोजकले जनाएको छ। त्यसै मोतियाबिन्दु भएका 123 जनाको निशुल्क शल्यक्रिया गरिएको छ। दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै आँखा सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो। गाउँमै सञ्चालन गरिएको शिविरबाट आँखाको समस्या पहिचान तथा उपचारसँगै मोतियाबिन्दुको शल्यक्रिया समेत निशुल्क भएपछि स्थानीयवासी लाभान्वित भएका छन्। ग्रामीण क्षेत्रमा नियमित तथा पहुँचयोग्य आँखा उपचार सेवा विस्तार गर्न यस्ता शिविर प्रभावकारी हुने आयोजकको भनाइ रहेको छ। भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्। आइतबार गएको बुढी गण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्। हिँडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसाय उपसमितिका संयोजक गणेश कार्कीले बताउनु भएको छ। कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उहाँले जानकारी दिनुभएको हो। मनास्तु संरक्षण क्षेत्र आयोजनाका अनुसार चुम उपत्यकामा अहिले 80 भन्दा बढी पर्यटक रहेका छन्। कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छिम्के होटल व्यवसायी दोर्जे लामाले बताउनु भएको छ। यो परिस्थितिमा पर्यटकलाई उद्धार गर्न हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय गरेकोले सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभएको छ। कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि बन्द रहेको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि सञ्चालनमा आएको छ। गत असोज 11 गते बाढीले पुलको पहुँच सड़क बगाएपछि 16 दिनदेखि उक्त पुलमा सवारी आवागमन बन्द भएको थियो। पहुँच सड़क मर्मत गरेपछि पुल सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभएको छ। पुल सञ्चालनमा आएसँगै बागलुङ हुँदै पश्चिमतर्फको सीधा यातायात सेवा पुनः शुरू भएको उहाँले बताउनु भएको हो। पुल अवरूद्ध हुँदा धवलागिरी क्षेत्रका विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित बनेको थियो। चाडपर्वको मुखमा मुख्य सड़क मार्ग बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको थियो। यात्रुले महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सड़क मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो। जुवानी प्रभावित हुँदा बजारमा माछ सामानको मूल्य समेत बढ़ेको थियो। मालढुङ्गा पुल अवरूद्ध भएपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्म सञ्चालन हुने बस सेवा ठप्प भएको थियो। यस अवधिमा सानो सवारी साधन पर्वतको दोबिल्लाबाट फलेवा जमिनी घाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रिने गरेका थिए। केही सवारी साधन मालढुङ्गाबाट मेग्दीको बेनी बजार र रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका थिए। मालढुङ्गा नजिकै रहेको खनिया घाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आवाजावत गर्दै आएका थिए। साना सवारी साधनमा खनिया घाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारी साधन चढेर बागलुङ बजार पुग्ने गरेका थिए। दशैंको रौनकसँगै तनहुँको आबुखरिने गाउँपालिका एक स्थित आदिमूल यामचोकका बारी सयपत्री फूलले पहेल पुर बनेका छन्। 3 वर्ष अघि शुरू भएको व्यावसायिक फूलखेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूलखेतीले स्थानीय 45 महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढ़ाएको छ। सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त रहेका छन्। पहिलो टाइममै 50 किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ। स्थानीय स्तरमै उत्पादन भएको फूल बिक्री गरेर आमदानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ। महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीले व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिला शनिबारदेखि फूल टिप्न र बिक्री गर्ने काममा जुटेका हुन्। पहिलो टाइममै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उहाँले बताउनु भएको छ। महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीय स्तरमा आय आर्जनको अवसर सृजना गर्ने उद्देश्यले शुरू गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको उहाँको भनाइ छ। सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोत साधनको उपयोगबाट आमदानी गर्ने अवसर मिलेको उहाँले बताउनु भएको हो। गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आमदानी विस्तार गर्न सकिन्छ। स्थानीय स्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनु पर्ने बाध्यता हटेको उहाँले बताउनु भएको हो। उहाँको अनुसार फूल प्रति किलो रु 400 बिक्री हुने गरेको छ। आबुखैरिनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आधेमोल यानचोकमा विगत 3 सयपत्री फूल खेती हुँदै आएको छ। महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आय आर्जनको अवसर सृजना गरेको उहाँले बताउनु भएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकेआप अन्तर्गतका पदमार्गहरूमा पदयात्री पर्यटकको आवागमन उत्साहजनक देखिएको छ। एकेआपले सार्वजनिक गरिएको दैनिक पदयात्री आवागमन अत्यावधिक विवरण अनुसार असोज 25 गते आइतबार मात्र 1836 पदयात्री अन्नपूर्ण क्षेत्रका विभिन्न प्रवेश नाकाहरूबाट चेक इन हुँदै भित्रिएका छन्। पदमार्गहरू सुरक्षित रहेको र पर्यटकीय अनुकूल मौसमका कारण दैनिक रूपमा उल्लेख्य संख्यामा पदयात्रीहरू यस क्षेत्रमा पुगिरहेका छन्। सोही दिन विभिन्न चेकआउट नाकाहरूबाट 815 पदयात्रीहरू पदयात्रा सफलतापूर्वक पूरा गरी बाहिरिएका छन्। एक्यापको असोज 25 गतेको तथ्याङ्क अनुसार बिरेथाथी नाकाबाट सर्वाधिक 544 पदयात्री भित्रिएका छन् भने 331 बाहिरिएका छन्। तारापानी नाकाबाट 260 पदयात्री चेक इन भएका छन् भने 86 बाहिरिएका छन्। त्यसै गरी छोमरोङ नाकाबाट 246 पदयात्री भित्रिएका छन् भने 270 चेक आउट भएका छन्। शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ। शेयर बजार हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार प्रसूचक नेप्से 4 अंकले बढेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढेकोमा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबर भएको छैन। आज धवलागिरी लघुवित्त र स्नो रिभर्सको शेयर 15% बढेको छ। बजार सामान्य उकालो लागेको दिन रिज लाइन इन्जिनियरिङको शेयर झण्डै 6.5% घटेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 4.83 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1.27 करोड़ रूपियाँ शेयर 4.46 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 ढोरबर हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप,
2: हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008216142।
5: न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गन्धकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
8: दस लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
9: होइन हौ, कसरी पर्यो?
8: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
9: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
8: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
9: शर्तहरू लागू हुनेछन्।
10: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0635902969 र 9850601699।
9: हिरो सिजी मोटर्स।
7: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
5: हरेक खरिदमा स्योर सर्ट उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
7: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
5: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
7: टीभीएस दुलेगौडा।
5: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन, 9850303982 र 9705620209।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
12: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदी को अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: एपी स्टोर, दुलेगौडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासी जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर 0564143121,
7: मोबाइल 98065678634 र 97081107090।
8: This is Radio Dwarbarahi, 103.8 MHz.

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-507।
8: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन,
4: तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपल गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागन्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
2: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
13: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
13: फटाफट फाइनेन्स सुविधा, नागरिक तारा लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौडा,
13: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स 302।
2: यो चाड पर्व टीभीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
13: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट।

6030982 र 97065220209। साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: उत्तरी गोरखाका 5,000 घरधुरी विद्युतविहीन, जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाईसराईमा विज्ञहरूको जोड़।
0: सर्वोच्चमा सिफारिश 4, न्यायाधीश विरूद्ध उजुरी आह्वान। सर्वसाधारणलाई बजेट बुझाउन अर्थ मन्त्रालयद्वारा नागरिक बजेट पुस्तिका सार्वजनिक।
1: मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र पारित, ऐन निर्माणको प्रक्रिया अघि बढ़ाउने सरकारको तयारी।
0: मतदाता नामावलीमा गड़बड़ रहेको भन्दै भारतमा विपक्षी दलको प्रदर्शन, अब दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने।
1: र फुटबल इतिहासकै महान खेलाड़ी आफू भएको क्रिस्टियानो रोनाल्डोको दावी।
2: निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। उत्तरी गोर्खाका करिब 5,000 घरधुरी विद्युत विहीन बनेका छन्। सिर्दीबास उहिया लघु जल विद्युत आयोजना बुढी गण्डकी बाढ़ीले क्षति पुर्याएपछि उक्त क्षेत्रका नागरिक प्रभावित बनेका छन्। हिजो आएको बाढ़ीले जल विद्युत आयोजना बगाएपछि चुमनब्री गाउँपालिका वडा नम्बर 3 र वडा नम्बर 6 विद्युत अवरूद्ध बनेको सिर्दीबास उहिया लघु जल विद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले जानकारी दिनुभयो। चुमनब्रीको लोकपा दुङला न्याक फिलिम चिसापानी आंगा सरस्यू नागचेत घटेखोला पाङसिंह जगत सल्लेरी पयौं भालुवन सिर्दीवास र जगतमा विद्युत अवरूद्ध बनेको छ, जसका कारण 971 घरधुरी प्रभावित बनेका छन्। विद्युत नहुँदा उत्तरी गोर्खाको गाउँ बस्ती समस्यामा परेको चुमनब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताउनुभयो। विद्युत र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ। निजी संस्था र स्थानीय नागरिक पनि मर्कामा परेका छन्।
1: जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्यूनीकरण गर्दै प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित गर्न स्थानीय अनुकूलन जलवायु वित्त सुरक्षित बसाईसराई व्यवस्थापन र लैंगिक समानतामा केन्द्रित नीतिगत व्यवस्था आवश्यक रहेकोमा विज्ञहरूले जोड़ दिएका छन्। ग्रामीणमुखी युवा अभियान नेपाल आरओवाईएमद्वारा आज आयोजित जलवायु परिवर्तन र तल्लो तटीय समुदायमा यसको प्रभाव सम्बन्धी राष्ट्रिय स्तरीय परामर्श कार्यक्रममा जलवायु परिवर्तन विज्ञ डाक्टर रोजी जोशीले जलवायु उत्थानशीलता बसाईसराईको सुशासन र लैंगिक समानतालाई

0: एकीकृत गर्दै प्रभावित समुदायको अधिकार जीविकोपार्जन र सामाजिक सुरक्षालाई सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले जलवायु परिवर्तनबाट बढ़ी प्रभावित भूमिहीन न्यून आय भएका तथा अनौपचारिक क्षेत्रमा ज्यालादारी गर्ने परिवारलाई लक्षित गरी स्थानीय तहमा जलवायु उत्थानशील पूर्वाधार निर्माण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। जलवायु जोखिममा रहेका समुदायको जीविकोपार्जन सुरक्षित गर्न गैर कृषि रोजगारीका अवसर विस्तार गर्नुपर्ने उल्लेख गर्दै वहाँले त्यस्ता समुदायमध्ये 66.7% दैनिक ज्यालादारीमा निर्भर रहेको बताउनुभयो। प्रभावित परिवारको आय आर्जनका वैकल्पिक स्रोत विकास गर्नुपर्ने उहाँको भनाइ छ। डाक्टर जोशीले स्वदेशी कार्बन वित्त तथा नतिजामा आधारित जलवायु अनुकूलनका कार्यक्रम पारदर्शी लेखा प्रणाली सहित प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो।
1: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारैजना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनका लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोध नारायण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। न्याय परिषदले असोज 2 गते सर्वोच्चको न्यायाधीशका लागि 4 जनालाई सिफारिश गरेको थियो, जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाङ्गी रहेका छन्।
0: अर्थ मन्त्रालयले सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी चालू आर्थिक वर्षको बजेट समेटिएको नागरिक बजेट पुस्तिका सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको वार्षिक बजेटलाई सरल र संक्षिप्त रूपमा बुझाउन यो पुस्तिका ल्याइएको हो। पुस्तिकामा बजेटको खर्चतर्फ चालूमा 12 खर्ब 70 अर्ब, पुँजीगत मा 4 खर्ब 31 अर्ब र वित्तीय व्यवस्थामा 4 खर्ब 22 अर्ब रूपियाँ विनियोजन गरिएको उल्लेख छ। यस्तै स्रोततर्फ राजस्वबाट 14 खर्ब 5 अर्ब संकलन गर्ने र बाँकी रकम वैदेशिक अनुदान, आन्तरिक तथा वैदेशिक ऋणबाट व्यवहारिने बोधागत रूपमा स्पष्ट पारिएको छ। बजेटका गतिविधि नागरिक तहसम्म पारदर्शी रूपमा पुगोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारिएको मन्त्रालयले जनाएको छ।
1: सरकारले मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित गरेसँगै यस सम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढ़ाउने तयारी भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न आवश्यक कानूनी आधार निर्माण गरिने बताउनुभयो। मन्त्री मेहताले मानसिक स्वास्थ्य सेवालाई अस्पतालमा मात्र सीमित नराखी समुदाय स्तरसम्म विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। स्थानीय तहमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले बजेटको प्रभावकारी उपयोग, स्वास्थ्यकर्मीको क्षमता विकास र आवश्यक औषधिको उपलब्धतामा ध्यान दिनुपर्ने बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संसार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सुनसरीको कोशी गाउँपालिका दुई काली मन्दिर स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। आज दिउँसो को 27/28/55 नम्बरको मोटरसाइकलले पैदल यात्री कोशी गाउँपालिका दुई बस्ने 45 वर्षीय कौशिला यादवलाई ठक्कर दिँदा घाइते भएकी थिइन्। घाइते यादवलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक वराह क्षेत्र नगरपालिका सात बस्ने अन्दाजी 21 वर्षीय सुमन सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: इलामको माई जोग माई गाउँपालिका वडा नम्बर 4 नामसालिङबाट प्रहरीले एक थान अवैध भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा 60 वर्षीय पूर्णबहादुर देवान रहेका छन्। आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी नामसालिङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। बरामद हतियार सहित देवानलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर अनुसन्धान थालिएको छ।
0: कञ्चनपुरको बेतकोट नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको अवैध खैरो हेरोइनसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले बेतकोट नगरपालिका वडा नम्बर 10 उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बेतकोट नगरपालिकाकै 32 वर्षीय उद्धव साहु, 32 वर्षीय महेन्द्र चन्द र 30 वर्षीय मुकेश मल्ल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 14.690 ग्राम खैरो हिरोइन, 4 थान मोबाइल र 1 थान ल्यापटप र 20,500 रूपियाँ नगद बरामद गरेको छ। पक्राउ परेका तीनैजनालाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको ब्यूरोले जनाएको छ।
1: शेयर बजारमा आज नेप्से परिसूचक 4 अंकले बढ़ेको छ। यससँगै परिसूचक नेप्से 2595 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम भने केही घटेको छ। शुक्रबार 4,83 करोड़को कारोबार भएको शेयर बजारमा आज 4,46 करोड़को शेयर मात्रै किनबेच भयो। आज 105 कम्पनीको शेयर मूल्य बढ़दा 165 कम्पनीको शेयर मूल्य घटेको छ भने 7 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा मतदाता नामावलीमा गडबड़ी गरेको आरोप लगाउँदै विपक्षी दलहरूको इण्डिया गठबन्धनले प्रदर्शन गरेको छ। मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी भाजपालाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले आज सर्वोच्च अदालततर्फ र्याली निकालेका हुन्। विपक्षी सांसद तथा उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रधान न्यायाधीश समक्ष निवेदन बुझाउने प्रयास गरेका थिए। मतदाता नामावलीमा कथित गडबड़ीलाई भोट चोरीको संज्ञा दिँदै भारतमा केही दिन यता सरकारको चर्को विरोध भइरहेको छ। यसैबीच दिल्ली प्रहरीले विरोध प्रदर्शन र धरनाका लागि निर्धारित स्थलहरूको सूचीबाट जन्तर मन्तरलाई हटाएको छ। दिल्ली प्रहरीले आज जारी गरेको परिपत्रमा प्रदर्शन आयोजना गर्ने शहरका विभिन्न स्थानका 3 नयाँ स्थल तोकिएको जनाएको हो। यसको सट्टामा रामलीला मैदान, बोराडी मैदान र पूर्वी दिल्ली स्थित सीबीडी मैदानलाई नयाँ स्थलका रूपमा तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। जन्तर मन्तरलाई प्रदर्शन स्थलको सूचीबाट हटाउने निर्णयप्रति प्रतिक्रिया दिँदै ककरोच जनता पार्टी सीजेपीका अध्यक्ष अभिजित दिप्केले अब सिंगो देश नै जन्तर मन्तर बन्ने चेतावनी दिनुभएको छ।
1: पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासकै महान खेलाडी भएको दावी गरेका छन्। 41 वर्षीय रोनाल्डोले आफ्नो गोल गर्ने क्षमतालाई पर्याप्त मूल्याङ्कन नगरिएको भन्दै आफ्नो तथ्याङ्कले नै आफू महान भएको प्रमाणित गर्ने बताएका हुन्। एक अन्तर्वार्तामा रोनाल्डोले आफ्नो प्रदर्शन र गोल संख्यालाई मानिसहरूले उचित मूल्याङ्कन गर्न नसकेको बताएका हुन्। रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट खेल्दै अहिलेसम्म 1,337 खेलमा 980 गोल गरेका छन्। उनले करियरमा 1,000 गोलको आँकडा पूरा गर्ने लक्ष्य राखे पनि त्यसलाई स्वाभाविक रूपमा हासिल गर्न चाहेको बताए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: उत्तरी गोरखाका 5,000 घरधुरी विद्युतविहीन। जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाईसराईमा विज्ञहरूको जोड़।
1: सर्वोच्चमा सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान। सर्वसाधारणलाई बजेट बुझाउन अर्थ मन्त्रालयद्वारा नागरिक नागरिक बजेट पुस्तिका सार्वजनिक,
0: मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र पारित, ऐन निर्माणको प्रक्रिया अघि बढ़ाउने सरकारको तयारी,
1: मतदाता नामावलीमा गड़बड़ गरेको भन्दै भारतमा विपक्षी दलको प्रदर्शन, अब दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने,
0: र फुटबल इतिहासकै महान खेलाड़ी आफू भएको क्रिस्टियानो रोनाल्डोको दावी।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ, नमस्कार।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
3: फुलै फुलको बगैँचामा मेरी माया।
2: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
4: कट फ्लावर, बुकी, फूलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
2: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
4: Evergreen Flower and Decoration, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 9745542433 र 9840557031।
2: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
4: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म। स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
4: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडे को दिनमा पनि खुशी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811166136
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
5: ए हो र ल त ल
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोप्राइटर अर्जुन लम्साल फोन 0564142222 र 9855616692
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
8: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
9: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
8: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878 प्रशान्त नेउपाने 9460026925
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
10: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9825359122 9508 र 9460769246
4: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान
11: मोबाइल किन्नु छ मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ अब टाढा जानै पर्दैन आउनुहोस् फोन बजार
4: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस् तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा
11: यहाँ सामसुङ होनर रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ
4: मोबाइल स्मार्ट वाच चस्मा लाइट चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्
12: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकल को बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ
13: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
12: थप जानकारीका लागि सम्पर्क 9864956996।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
15: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस

0: यो चाड पर्व टीबीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
1: हरेक खरीदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
0: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
0: टीबीएस जुडे गाउँदा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीबीएस शोरूम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
3: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808228144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
8: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
0: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
0: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9855956996 र 9701556996।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
3: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
12: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
16: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
17: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: This is Radio Dhorbarahi 103.8 MHz.

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811-50630 र 9746-80681।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो?
7: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816-34372।
8: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
2: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
2: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा।
8: प्रथम पुरस्कार ₹50,000,
2: द्वितीय पुरस्कार ₹30,000,
8: तृतीय पुरस्कार ₹15,000,
2: सान्तोना पुरस्कार ₹10,000,
8: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
2: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
8: टिम दर्ता शुल्क ₹5,000।
2: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
8: खेल सुरु हुने मिति यही कार्तिक 6 गतेदेखि।
2: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845-87751, 9261-52827 र 9065-86659।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
10: हजुर,
9: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि

0: तपाईको अधिकार
1: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841 49304।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्सको शुरूमा आजका मुख्य समाचारहरू।

0: आफ्नो दबाव र प्रभावमा नपरी काम गर्न प्रहरी इन्स्पेक्टरहरूलाई प्रधानमन्त्रीको निर्देशन। स्ट्राइकमा भाग लिन गृहमन्त्री गुरूङ भारत प्रस्थान। देशमा लोकतन्त्र मासिएको एमाले अध्यक्ष ओलीको दावी। विगतका तिक्तता बिर्सेर पार्टीलाई एकताबद्ध बनाउने कांग्रेस महामन्त्री प्रदीप पौड्यालको संकल्प। तनहुको घाँसी गुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते। तनहुमा मतदाता नामावलीमा दोहोरो नाम भएका 2000 बढ़ीको विवरण हटाउने निर्णय। साउदी अरबको राजधानीमा रहेको विमानस्थलमा आज पनि आक्रमण। एकजनाको मृत्यु, 11 जना घाइते। दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाउने भारत सरकारको निर्णय। महिला फुटबल खेलाड़ीहरू धेरैले चाँडै अवकाश लिन बाध्य भएको फिफाको प्रतिवेदन सार्वजनिक। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई दबाव र प्रभावमा नपरेर काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको राजनीतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको हो। झण्डै 16 महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड़ दिनुभएको छ। उहाँले बदलिदो अपराधको प्रकृतिलाई मध्यनजर गरेर सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता हुन नहुने उहाँले जोड़ दिनुभएको छ।
1: जो 16 महिने आधारभूत तालिम पूरा गरेर आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ, यसका लागि यहाँहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिन चाहन्छु। आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनप्रति पनि विशेष आभार व्यक्त गर्न चाहन्छु। दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान सिप पूर्ण रूपमा हासिल गर्नुभयो भन्ने विश्वास छ। अब यसलाई व्यवहारमा उतार्न यहाँहरू पूर्ण रूपमा सक्षम हुनुहुन्छ भन्ने अपेक्षा गरेको छ। कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदद गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्। सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी, आफ्नो कर्तव्यमा अधिक रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु।
0: गृहमन्त्री सुधन गुरुङ, बिमेश

0: को प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीका रूपमा उहाँले यो पहिलो औपचारिक वैदेशिक भ्रमण गर्नुभएको हो। असोजको 27 गते हुने बैठकमा नेपाल सहित सातै सदस्यीय देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागूस्तर दोसार पसार मानव बेचबिखन साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। नेपालको तर्फबाट भने जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा बढ़ेको प्राकृतिक विपद जोखिम ल्याउने कारण पूर्व सूचना प्रणाली र एकीकृत उद्धारका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिइने भएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर बन्दै जान थालेको भन्दै त्यसलाई पुनर्प्राप्तिका लागि आन्दोलन अनिवार्य बन्न थालेको बताउनु भएको छ। पार्टीको केन्द्रीय कमिटिमा नव मनोनित सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार विरूद्ध सड़कमा उत्रनुपर्ने परिस्थिति निर्माण भएको बताउनुभयो। आन्दोलनको अर्थ लुटपाट वा आगजनी नभएर असंगठित र निशस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनको प्रतिवाद भएको उहाँले बताउनुभयो। सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमाले विरूद्ध चौतर्फी घेराबन्दी र षड्यन्त्र अझै पनि जारी रहेको बताउनु भएको छ। 2077 सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना शुरू भएको स्मरण गर्दै उहाँले 2078 पार्टी फुटाउने र 2079 निर्वाचन सिंगै देशेकातिर लगेर एमाले विरूद्ध मोर्चाबन्दी गरिएको बताउनु भएको छ। गत निर्वाचनमा विरोधीका सबै षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै ओलीले अब त्यस्तो षड्यन्त्रलाई टिक्नै नदिने गरी अगाडि बढ्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतको तिक्तता बिर्सेर पार्टीलाई भावनात्मक रूपमा समेत एकताबद्ध बनाउने संकल्प गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता र कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ़न सन्देश दिएको उहाँको भनाइरहेको छ। पौडेलले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै महाधिवेशन पछाडि विगतको तिक्तता बिर्सेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेस सामु थुप्रै चुनौती रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले ती चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्यसँग सम्बन्धित सेवा पाउने गरेको बताउनुभयो। पौडेलका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वेक्षण अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याको कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% भन्दा तल झार्ने लक्ष्य राखिएको छ। विश्वभरि गरिबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको पाइएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टीडाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल भएको सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबको कुल संख्यामा अपेक्षित सुधार हुन सकिरहेको छैन। तर नेपालले भने स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएको छ। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपालमा पनि गरिबी निवारणमा द्रुत गतिमा सुधार भइरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। बूढी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारणले उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित बनेका छन्। बाढ़ीले सिर्दीवास हुहिया लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम नर्वी गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेको हो। बाढ़ीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। त्यस्तै गरी विद्युत प्राधिकरणको आरूघाटमा रहेको वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्ची गाउँपालिकाका 7 ओडाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट र सड़क सम्पर्क टुटेका कारणले गाउँपालिकाको प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन्। कालीगण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिन पछाडि सञ्चारणमा आएको छ। गएको असोजको 11 गति बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा सम्पर्क ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयास पछाडि पहुँच मार्ग निर्माण गरेर आज बिहानबाट नै यातायात सञ्चारमा ल्याइएको छ। दशैंका बेलामा पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री र पर्यटक नआउँदा यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र समेत सुनसान बनेको थियो। जिल्ला निर्वाचन कार्यालय तनहुले 2,220 जना मतदाताको नामावली हटाउने निर्णय गरेको छ। दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो। कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अध्यावधि गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो। जिल्ला स्थित भानु, शुक्ला, गण्डकी, व्यास र भीमाल नगरपालिका तथा रिसिङ, आबु खैरनी, बन्देपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाको दोहोरो मतदाता नामावली अटाइएको उहाँले बताउनु भएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुमा 2,54,397 मतदाता कायम भएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको व्यास नगरपालिका 12 घासीकुवामा सिमेन्ट बोकेर आएको ट्रक दुर्घटना हुँदा चालकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको सिद्धलेक गाउँपालिका 6 करिब 30 वर्षका संजीव मगर रहेको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उक्त दुर्घटनामा सहचालक प्रदीप विक समेत घाइते भएको प्रहरीले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै सिमेन्ट लिएर आउँदै गरेको लु 2K 154 नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा नै रहेकाले निकाल्ने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ। तपाई यति बेला साँझ 7 बजेको ढोरबारही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामीलाई सुन्दै गर्नुहोला।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
1: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किसान तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 र 98171656606।
5: सधैँ झै यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
6: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसापिसाब एवं पेटको समस्या,
6: तौल घटबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
6: फोन नम्बर 0564142333 र 98678187।
0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
8: बौद्ध पाण्डवको बीचमा त्यत्रा सयभाइ जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
7: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9805535537 र 9806615899।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
5: विश्रामपछि पुनः स्वागत छ ढोरबारही हेडलाइन्समा। अब बाँकी समाचारहरू। चाडपर्वका बेलामा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुमा तालिम प्राप्त कुकुर सहित विशेष आकस्मिक जाँच शुरू गरिएको छ। आज असोजको 26 गतिदेखि जिल्लाको शुक्ला गण्डकी नगरपालिका स्थित पुत्री बजार र आबु खैरनी गाउँपालिकाको मुगलिनपुल क्षेत्र पृथ्वी राजमार्गका विभिन्न स्थान तथा जिल्लाका विभिन्न सड़कमा समेत विशेष जाँच शुरू गरिएको हो। चाडपर्वका अवसरमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नका साथै लागू औषधजन्य पदार्थको अवैध ओसारपसार र कारोबार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार एवं प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जाँच अभियान सञ्चालन गरिएको जनाइएको छ। तालिम प्राप्त कुकुर सहितको सुरक्षा टोली परिचालन गरेर विभिन्न स्थानमा सवारी साधन तथा शंकास्पद गतिविधिमाथि निगरानी र जाँचलाई तीव्रता दिइएको छ। दशैंको रौनकसँगै तनहुको आबु खैरनी गाउँपालिका एक स्थित आदिमूल एनचोकमा बारी सयपत्री फूलहरूले पहेनपुर बन्न थालेका छन्। 3 वर्ष अगाडि शुरू भएको व्यावसायिक फूलखेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूलखेतीले स्थानीय 45 जना महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरको बाटोमा अगाडि बढ़ाएको छ। सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त रहेका छन्। पहिलो टिपाईमा 50 किलो फूलको माग आए पछाडि समूहमा उत्साह थपिएको छ। स्थानीय स्तरमा नै उत्पादन भएको फूल बिक्री गरेर आमदानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्न अवसर मिलेको छ। महिला समूहकी अध्यक्ष सुन्तली गुरूङका अनुसार फूल खेतीलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउँदै आएको महिलाले शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेको बताएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि राति 11 बजेबाट भोलि बिहान 5 बजेसम्म सड़क बन्द राख्ने जनाएको हो। त्रिशुली नदीको कटानका कारणले भाँसिएको सड़कमा यसअघि भित्तो काटेर संचारणमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्याधिक रहेको छ। यो बेला पानी परिहालेमा इलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरमत गर्न लागेको सड़क विभागले जनाएको छ। यो खण्डमा झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ। बाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढोरफेर्दीको 19 वार्षिक साधारण सभा तथा 6 अधिवेशनबाट विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ। हिजो आइतबार हिमाली टोल विकास संस्थाको भवनमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा राजेन्द्र प्रसाद भट्टराई, सचिवमा गुरू दत्त भट्टराई, कोषाध्यक्षमा राजेन्द्र भट्टराई र सहसचिवमा सरस्वती गौतमलाई चयन गरेको हो। त्यस्तै गरी कार्य समिति सदस्यहरूमा शोक नारायण श्रेष्ठ, छम कुमारी पुन, शिव भट्टराई र टीका माया पौडेल सर्वसम्मत चयन हुनुभएको छ। लेखा समितिको संयोजकमा ठाकुर प्रसाद भट्टराई तथा सदस्यहरूमा मञ्जु श्रेष्ठ र पार्वती श्रेष्ठ चयन हुनुभयो। संस्थाका अध्यक्ष भानुभक्त पौडेलको अध्यक्षतामा तथा 83 वर्षका ज्येष्ठ शेयर सदस्य भुराना सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा शेयर सदस्य विष्णु बहादुर महत र अमृता थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा अध्यक्ष कोषाध्यक्ष पौडेल सहित कोषाध्यक्ष ढाकाराम पौडेल, सहसचिव विष्णु प्रसाद पोखरेल, ऋण समितिका संयोजक मुक्तिनाथ भट्टराई र भीम प्रसाद वाग्लेले आफ्नो विषयगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहकारीका प्रबन्धक जेजुराम पोखरेलका अनुसार संस्थाको कुल पुँजी 19,40,00,000 रूपियाँ रहेको छ। संस्थामा 13,66,00,000 रूपियाँ निक्षेप संकलन भएको छ भने 15,00,00,000 रूपियाँ ऋण लगानी गरिएको छ। संस्थामा हाल 476 जना शेयर सदस्य आबद्ध रहेका छन्। शेयर सदस्यहरू बीचमा बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले सदस्य बाहेक अन्य व्यक्तिसँग आर्थिक कारोबार नगर्ने नीति अवलम्बन गरेको छ। संस्थाले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएर शैक्षिक विकासका लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सरकारी र सामाजिक संघ संस्थालाई उपलब्ध सहयोग उपलब्ध गराउँदै आएको छ। साधारण सभाले संस्थाको आर्थिक तथा संस्थागत अवस्थाको समीक्षा गर्दै आगामी दिनमा सहकारीको सेवा, सदस्यको हित र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप प्रभावकारी ढंगले अगाडि बढ्ने अपेक्षा गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा पूर्वाधार थप गरिएको छ। विगतमा 10 सयको सघन उपचार कक्ष चलाइरहेको अस्पतालमा आइतबार हिजोबाट 25 सय थप भएको छ। अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष 35 सयको बनेको छ। अस्पतालमा 16 सयको आईसीयू, 1 सयको आइसोलेसन आईसीयू र 8 सयको सीसीयू गरेर 25 सय आइतबारबाट थप गरिएको हो। सेवा विस्तारबाट सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सय अभावका कारण अन्यत्र पठाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको दमौलीस्थित नमूना पशु अस्पतालको भवन निर्माण सम्पन्न गर्ने म्याद 5 पटक थप भएको छ। पटक पटक म्याद थपिए पनि भवनको काम सम्पन्न हुन नसकेको हो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौली तनहुका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर ऋषिराम सापकोटाका अनुसार भवन निर्माण सम्पन्न गर्ने अवधि आगामी चैतको 11 गतेसम्म थप भएको छ। 5 पटक म्याद थपिए पनि निर्माण व्यवसायीहरू ले काम शुरू नगरेको उहाँले बताउनुभयो। संघीय सरकारले भौतिक प्रगति 50% भन्दा बढ़ी भएको आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेकाले निर्माणाधीन अस्पतालको म्याद थप गरिएको सापकोटाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा परेर 1 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअगाडि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा बढ़ी घाइते भएको समाचार सार्वजनिक भएको थियो। कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुथी विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुथी सम्बद्ध संचार माध्यमले जनाएका छन्। यमनको सानो र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख गरिएको छ। पछिल्लो घटनाले साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द थप चर्कन सक्ने चिन्ता बढ़ाएको छ। भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाउने निर्णय गरेको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाएर जन्तर मन्तरमा कुनै पनि किसिमको आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 नयाँ ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्। ककरू जनता पार्टी लगायतका विभिन्न दल र नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न खोजिएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कड़ाई गरेको छ। कैयौं प्रदर्शनकारी र नेताहरूलाई पक्राउ गर्नुका साथै मध्य दिल्ली क्षेत्रको मेट्रो स्टेशन र इन्टरनेट सेवामा समेत स्थायी कडाई गरिएको भारतीय संचार माध्यमहरूले जानकारी दिएका छन्। अब अन्तिममा खेल समाचार। महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अगाडि बढ़िरहे पनि धेरै व्यवसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेको प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफा प्रोले 800 जना भन्दा धेरै फुटबल खेलाड़ी माझमा गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजना भन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरेका छन्। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्भिनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक सुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेको बताउनुभयो। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अरब डलर भन्दा धेरै पुग्ने अनुमान गरिएको छ। यिनै खबरहरू सँगसँगै हामी ढोर बाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।

0: दबाव र प्रभावमा नपरी काम गर्न प्रहरी इन्स्पेक्टरहरूलाई प्रधानमन्त्रीको निर्देशन। बिम्स्टेकमा भाग लिन गृहमन्त्री गुरूङ भारत प्रस्थान। देशमा लोकतन्त्र मासिएको एमाले अध्यक्ष ओलीको दावी। विगतको तिक्तता बिर्सेर पार्टीलाई एकताबद्ध बनाउने कांग्रेस महामन्त्री प्रदीप पौड्यालको संकल्प। तनहुको घाँसीकुवामा सिमेन्ट बोकेर आउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते। तनहुमा मतदाता नामावलीमा दोहोरो नाम भएका 2000 बढ़ीको विवरण हटाउने निर्णय। साउदी अरबको राजधानीमा रहेको विमानस्थलमा आज पनि आक्रमण। एकजनाको मृत्यु, 11 जना घाइते। दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाउने भारत सरकारको निर्णय। र व्यवसायिक फुटबलका महिला खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेको प्रतिवेदन सार्वजनिक। हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ध्रुवबारही हाइलाइट आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
3: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
3: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुले गाउँदा
3: सम्पर्क लालसन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुले गौडा, प्रोपाइटर बसन्त लालसन, 9856309982 र 9705620209।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9855324475 र 9801324475।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
14: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोनी लाउने खालको छ।
13: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि हु, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, लेट्स डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
14: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855-62029।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
21: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
22: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
23: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
22: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
23: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
22: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
23: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ। प्रोप्राइटर बद्री पौडेल। फोन नम्बर 9556264665।
22: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।
24: एक सय 103.8 अन्तर्मनको आवाज।

0: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
1: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
0: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
1: ल, फोन नम्बर टिप्नुहोस् त, 97-15-50-65-55 र 97-15-60-56-66।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9956602।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
0: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
6: दीक्षा ब्युटी पार्लर रे?
0: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
0: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
0: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
0: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
6: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
0: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97-090-34-335।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0-65-414-129 र 98-560-31-053।
11: होइन हौ, कसरी पर्यो?

0: तथा स्कूटर किन्ने बित्तिकै डिजिटल स्क्रैच कार्ड मार्फत सिधे 10 लाखसम्म स्योर सर्ट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो की पर्यो
0: हिरो किन्दा स्योर सर्ट कोर्यो की पर्यो शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0658902969 र 98560161909
0: हिरो सीजी मोटर्स
3: जाम न ढिला भइसक्यो
4: एकैछिन पख न केको भिडियो सुनौ
5: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
6: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
4: नबोल न सुन त
5: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
6: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 98460862 र 98041128
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भयो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98041-54674 र 98460-23420
8: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
9: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
10: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
9: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98560-57731 98060-57731
11: हार्दिक निमन्त्रणा
4: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ
11: बाजागाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे
4: पूजा आराधना समय बिहान 11 बजे
11: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म
4: विस्तृत जानकारीका लागि सम्पर्क 98460-83373 र 98467-69275 साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरूरी सूचना यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छा
11: 9 बजे
4: पूजा आराधना समय बिहान 11 बजे
11: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म
4: विस्तृत जानकारीका लागि सम्पर्क 98460-83

0: लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0654111122।
1: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
1: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट
5: स्टुडियो लाइट
6: अहिले रातिको 8 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।

भक्त गोपाल माफी माग्न आउँछ अश्विन रिसाउला ए माफी भक्त गोपाल माफी माग्न आउँछ कालो जिब्रो हुनीको त बोली हाले लाउँछ।

0: 103.8 अन्तर्मनको आवाज
1: एपी स्टोर दुलेगौड़ा सिर्जना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड़ पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
17: ए केसको सरब लाग्छ दुईटै कान छ ठाडो।

0: 103.8 अन्तर्मनको आवाज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: हार्दिक निमन्त्रणा।
3: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
6: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
3: पूजा आराधना समय बिहान 11 बजे,
6: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
3: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847769275। साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 5 आज्ञ लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0564111122।
7: हेलो
8: बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
10: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9446078302।

0: गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यसो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एकअर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको दुई महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा पाँचजना सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
2: 43 परिवार सुमनमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा पक्षी पुल बगाएको छ, दुईटा भुजुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तीनटा जलविद्युत आयोजनामा चाहिँ अब अस्थायी तहराहरू त्यो सबै बगाएको छ, भेडी गोठहरू चारवटा क्षति भएको छ, सवारी साधन पाँचवटा बगाएको छ, पाँचजना चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
1: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या हराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
2: भेडी गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
1: अब यो भोटेकोशी त्रिशुली बाढ़ीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणालीबारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो। करिब 5 बजेतिर पहिरो गएको, 6:45 बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
2: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेशन हाम्रो आरूघाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन। नबसेपछि त माथिको बाढी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो, त्यसपछि 6:40 मिनटमा त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो, तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरुवाटमै पुग्न दुई घण्टा लाग्यो बाढीलाई भनेपछि हामीले एसएमएस पठाएपछि पनि दुई घण्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त। अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरलाई पनि सजिलो भयो, माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो। पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
1: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला। अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेपछि बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
2: भइसकेको छ, त्यसमा हामीले काम गरिरहेका छौँ, सेल्फ ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम।
1: त्यो भनेको कस्तो?
2: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै। अब सेल्फ ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
1: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
2: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3 किलोमिटर 4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ। बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ, त्यसले अब माथि धेरै माथि चाहिँ नदी छुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ। सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, तर त्यसमा हामी एउटा निर्केउलो पुगिसकेको अवस्था चाहिँ छैन।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। विषय फेरि पनि विपदकै तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतेको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
3: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल,
4: असहजता बीच पनि सहजता निम्ति आएको छ र मल्लमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आतजाती गर्ने हिसाबले यात्राको हिसाबले चाहिँ यो असम्मै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
3: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्,
5: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाजेमा नै धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेर केही लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु।
3: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टनसम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजुन श्रेष्ठले जानकारी दिए।
6: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो बिच एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
3: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सेतुसुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
7: नै अवरोध भएको थियो। त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हिंसाबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरित रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
1: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ।
7: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फी नै चलिरहेको हुन्छ, समस्या छैन।
1: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
0: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेला धकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गांधी समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
1: हवस्, यसै साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0862578582779582780।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
4: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
3: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
4: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, प्रोप्राइटर किरण मगर, सम्पर्क 97545542433 र 98407061।
3: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जाबो मोबाइलको लागि विदेशकैबाट हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560956996 र 97051956996।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फैमिली एंड लॉज खैरनी टार बाजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98

0: ಹೇಳು.
1: ನಮಸ್ತೆ,
2: ಶ್ರೀಮದ್ ಭಾಗವತ್ ಮಹಾಪುರಾಣ ಸಪ್ತಾಹ ಜ್ಞಾನ ಮಹಾಯಜ್ಞ ಏವಂ ಕಥಾ ಪ್ರವಚನ.
3: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पंचायत मंदिर परिसर कोत्रे.
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ. धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं.
4: कौरव र पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारा थिए. अर्जुनको दाइना भएर भगवान रहनुभयो. जब
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय.

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
8: र समाया गुरुङ दिलेगौडा, रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
7: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
8: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
7: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
2: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
2: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा।
1: प्रथम पुरस्कार ₹50,000,
2: द्वितीय पुरस्कार ₹30,000,
1: तृतीय पुरस्कार ₹15,000,
2: सान्तोना पुरस्कार ₹10,000,
1: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
2: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
1: टिम दर्ता शुल्क ₹5,000।
2: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
1: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
2: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495787551, 98261852827 र 98065686659।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, ज्यापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
6: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
7: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
8: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
6: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305। ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा, भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801032475।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
14: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
14: मोबाइल 9508535537 र 9806615899।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
18: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
18: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
19: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
20: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
0: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एक पटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
21: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
0: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
21: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
0: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
21: थप जानकारीका लागि सम्पर्क 9841656996।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
22: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
22: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
10: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
0: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
0: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062029।
26: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
0: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
26: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
0: आयोजक चण्डीकालिका मगर समाज बलाम्दी स्याङ्जा।
26: प्रथम पुरस्कार रु 50,000,
0: द्वितीय पुरस्कार रु 30,000,
26: तृतीय पुरस्कार रु 15,000,
0: सान्त्वना पुरस्कार रु 10,000,
26: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
0: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
26: टिम दर्ता शुल्क रु 5,000,
0: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गते सम्म,
26: खेल सुरु हुने मिति यही कार्तिक 6 गते देखि।
0: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551, 9261852827 र 9065686659।
27: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
28: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
27: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
28: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
27: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9855362420, 9801454674 र 9460231420।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: स्टुडियो टाइम
4: अहिले रातिको 10 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: ढोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
9: नमस्कार, राति 10 बजेको ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। प्रधानमन्त्री नरेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई दबाव र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र शाहले कुनै पनि प्रकारको राजनैतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। झण्डै 16 महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई दबाव दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड़ दिनुभयो। उहाँले बदलिदो उपर अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिमा सही सदुपयोग गर्नुपर्ने जोड़ दिनुभयो। प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रधानमन्त्री स्पष्ट पर्नुभएको छ। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उहाँले आग्रह गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ बिम्बेस्केट गृह मन्त्रालय स्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारतमा प्रस्थान गर्नुभएको छ। उनी उत्पादन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रधानमन्त्री स्पष्ट पर्नुभएको छ। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको

मन्त्रीको कार्यभार सम्हलाइता गुरूङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेक अन्तर्गत महत्वपूर्ण सहकार्यको क्षेत्रमा रूपमा रहेको सुरक्षा क्षेत्रको उच्च स्तरीय षड्यन्त्र संयन्त्र रूपमा रहेको उक्त बैठक पहिलो पटक भारतमा आयोजना हुन लागेको छ। उक्त संयन्त्रको परिकल्पना सन् 2018 काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनको गरेको थियो। मंगलबार भारतको नयाँ दिल्लीमा हुन गइरहेको उक्त बैठकमा माननीय गृहमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला गर्ने हेर्ने मन्त्रीहरू उक्त बैठकमा सहभागी हुनेछन्। उक्त बैठकमा बिमस्टेक क्षेत्रमा रहेका लागू पदार्थ असार पसार मानव बेचबेखन सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी आतंकवाद विपदजन्य सुरक्षा आई साइबर अपराध लगायतका अत्तरादेश एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। सो क्रममा सुरक्षा क्षेत्रका बिम्स्टेक स्तरीय विभिन्न संयन्त्र छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने एवं घोषणा पत्र जारी गर्ने समेत हुनेछ। प्रधानमन्त्री वीरेन्द्र शाहले कुनै पनि पेशागत सफलताका लागि पहिलो मानक नैतिकता निष्ठा र इमानदारी आवश्यकता रहेको बताएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम एक सय चौरासीऔं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेका सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिएका छन्। उनले भने पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान र प्रचलित कानून नियम कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु गराउनु र व्यक्तिको पेशागत सफलता रक्षा गर्न अहम आवश्यकता पर्दछ। जिम्मेवारी प्रति जवाफदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा अवरूद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला। सधैँ आग्रह भागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्नु, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको सुरक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको प्रधानमन्त्रीले बताएका छन्। सरकारले च्यासल स्थित नेकपा एमालेको केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता गरेको छ। यसअघि सशस्त्र प्रहरी टोली त्यहाँ सुरक्षा 24 घण्टा पहरा दिएर बस्दै आएका आज बिहानबाट फिर्ता गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताएका छन्। उनका अनुसार कार्यालयमा नियमित ड्यूटी 5 जना जति एपीएफ टोली रहन्थ्यो। एपीएफका प्रवक्ता डीआईजी नेत्र कार्कीले भने एमालेको कार्यालयलाई सुरक्षा नै नदिएको भन्दै फिर्ता गरेको भन्ने कुरा नहुने बताएका छन्। उनले पार्टी कार्यालयमा सुरक्षा दिने कुनै प्रोटोकलमा नभएको दावी गरेका छन्। हरेक जिल्लामा सेन्सिटिभ भएका ठाउँमा नियमित ड्यूटीमा जाने कुरा बेग्लै भयो। कहिलेकाहीँ पेट्रोलिङ गर्दै जाँदा बाथरूममा छिरेका कसैलाई देखेको होला। पार्टी कार्यालयमा सुरक्षाकर्मी खटाउने कुनै पनि कार्यविधिमा छैन, हामीले खटाएको पनि छैन, कार्कीले नेपाल प्रेससँग भने। 4 दिन अघि गृह मन्त्रालयले सम्बन्धित सुरक्षा निकायलाई कार्यविधि विपरीत खटाइएका वा राखिएको सबै सुरक्षाकर्मीलाई अनिवार्य रूपमा आफ्नो दरबन्दी रहेको कार्यालयले फिर्ता पठाउन 7 दिनको सीमा दिएको थियो। निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाएका पाइए खटाउने सम्बन्धित अधिकारी तथा पदाधिकारीलाई कार्यवाहीको चेतावनी दिएको थियो। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिब्रतालाई बिर्सेर पार्टीलाई भावनात्मक रूपमा समेत एकताबद्ध बनाउने सम्पर्क रहेको बताएका छन्। कांग्रेसको 15औं महाधिवेशनमा पक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ़न स्पष्ट सन्देश दिएको उनको भनाई रहेको छ। पौडेलले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै महाधिवेशनपछि विगतका प्रवक्ता बिर्सेर एकताबद्धता कांग्रेस निर्माणमा लाग्नुपर्ने बताएका हुन्। कांग्रेस सामु थुप्रै चुनौती रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले यो ती चुनौतीको सामना गर्न

0: पार्टीभित्र एकता आवश्यकता रहेको धारणा राख्नु भएको छ। सरकारले रसुवाको भोटेकुसी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको पालिकाका जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको यखकमा सम्बन्धित पालिकाले ओडा कार्यालय मार्फत बाढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाण र सोघोषण सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रोहबरमा सर्जमिन मूलचुल्का उठाउनेछ। पालिकाले 3 दिनको दावी विरोधमा समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयले पठाउनेछन्। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्रधानाधिकारी र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगमाबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाउने पदाधिकारीले जनाएको छ। सरकारले भोटेकोसी बाढ़ीमा बेपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेदेखि बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूले निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याएको हो। दशैंका बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुपर्ने साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्रको सुनसान बनेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 घासी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ सिद्देगलेक गाउँपालिकाका 30 वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब उपरीक्षक द्रारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उक्त दुर्घटनामा सहचालक प्रदीप विक्क समेत घाइते भएको प्रहरीले जनाएको छ। डुम्रेबाट दमोलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु 2X154 नम्बरको ट्रक चालकको निरन्तर घुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश सरकारले प्राथमिकतामा रहेको दमौली स्थित नमूना पशु अस्पतालको भवन निर्माण सम्पन्न गर्ने म्याद 5 पटक थप गरिएको छ। पटक पटक म्याद थपिए पनि भवनको काम सम्पन्न हुन नसकेको हो। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौली तनहुका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर श्रीसीराम सापकोटाका अनुसार भवन निर्माण सम्पन्न गर्न अवधि आगामी चैत 11 गतेसम्म थप गरिएको छ। 5 पटक म्याद थपिए पनि निर्माण व्यवसायीले काम शुरू नगरेको उहाँले बताउनुभयो। संघीय सरकारले भौतिक प्रगति 50% भन्दा बढ़ी भएको आयोजनाको म्याद थपे गर्न सकिने व्यवस्था गरेको निर्माणधीन अस्पतालको म्याद थप गरिएको सापकोटाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा 1 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्ती 12 जनाको ज्यान गएको र 300 भन्दा बढ़ी घाइते भएको समाचार सार्वजनिक भएको थियो। कट्टारी संचारण माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुथी विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानाको रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुथी सम्बन्ध संचार माध्यमले जनाएका छन्। यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ। पछिल्लो घटनाले साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द थप चर्किन सक्ने चिन्ता बढाएको छ। अब अन्त्यमा खेल समाचार। महिला फुटबल अर्बौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहेको पनि धेरै व्यवसाय खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेको प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफप्रोले 800 जना भन्दा धेरै फुटबल खेलाड़ीमाझ गरेको विश्वव्यापी सर्वेक्षणको नतिजाले यो खुलासामा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षण सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजना भन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। ती मध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणमा रूपमा उल्लेख गरे। फिफ्रोमा पहिलो फुटबल प्रमुख एलेक्स किल्बनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीलाई दबाव रहेको बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान गरिएको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढरबारा यहाँ हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी पुनः उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो पर्सनल सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रिन,
7: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
6: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
7: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 9745542433 र 9840567031।
6: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता, खुसीको सम्झना।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
11: कल कल कल कल टिकुनी माया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
13: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
13: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
13: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
16: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
17: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
18: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
17: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
21: हार्दिक निमन्त्रणा।
13: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाता ज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
21: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
13: पूजा आराधना समय बिहान 11 बजे,
21: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
13: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847692375।
22: ह
0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
24: हजुर, दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: दान गरौं, सकेको गरौं, सबैले गरौं।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
25: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
23: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
25: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
23: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
25: टीभीएस दुलेगौंडा।
23: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा। प्रोपाइटर बसन्त लालचन, 9855 30982 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
27: ढोरबाराही हाइलाइट्स को साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
29: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही, साथै वेबसाइट www.radio.rupees साथ सुन्न सक्नुहुनेछ। आज मिति 2023 मंगलबार, तृतीय तिथि सन् 2026 अक्टोबर 13 तारिख। अब सुन्नुहोस् अन्तर्राष्ट्रिय र राष्ट्रिय। प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उहाँको आग्रह। गृहमन्त्री सुदन गुरूङ बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन हिजो भारतको नयाँ दिल्ली प्रस्थान। असोज 27 गते हुने बैठकमा नेपाल सहित सातै सदस्य देशका आन्तरिक रक्षा मन्त्रीहरूको सहभागिता रहने। ओलीले देशमा अर्थतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन अनिवार्य रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। विगतका तिक्तता बिर्सेर पार्टीलाई भावनात्मक रूपमा समेत एकताबद्ध बनाउने संकल्प रहेको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको भनाई। मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश। कांग्रेसको महाधिवेशन धेरै स्थानमा एकसाथ मतगणना गर्दै बुधबारसम्ममा नतिजा सार्वजनिक हुने। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीको स्वीकार। केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको स्वास्थ्य तथा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलको भनाई। विश्वभर गरिबीको दर बढ़दै जाँदा नेपाल भने बहुआयामिक गरीब न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सफल। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल। नेकपा संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन। एमाले विरूद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। बुढीगण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ जाने अवस्था समेत नरहेको स्थानीयवासीको भनाई। कालीगण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका 13 घासी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको कृषि वन तथा पर्यावरण मन्त्रालयको भनाई। 12 लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुटोलफिर्दीको 19 वार्षिक साधारण सभा तथा 6 अधिवेशनबाट विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन। अध्यक्षमा विष्णु प्रसाद पोखरेल चयन। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा पूर्वाधार थप। सेवा विस्तारबाट सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीलाई संख्या अभावका कारण अन्यत्र पठाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास। गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको दमौली स्थित नमूना पशु अस्पतालको भवन निर्माण सम्पन्न गर्ने म्याद 5 पटक थप गरियो। बुढीगण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र वुडफोर्डलाई। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको मृत्यु, 11 जना घाइते। महिला फुटबल अरबौं डलरको उद्योग बढ्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यवसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक बिहानको ढोरबारलाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। तपाईहरूलाई यो समाचार कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। सात बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि भने म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: ओइ नै धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइराछु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 98171556606।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510887461 र सिजन गुरुङ 97045409।
9: सधैँझैं यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
9: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
10: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
9: दिसा पिसाब एवं पेटको समस्या,
10: तौल गडबड हुने वा थाइराइडको समस्या,
9: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
10: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
10: फोन नम्बर 0564142333 र 98178161887।
11: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
9: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
11: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा।
28: ब्ल्याक कोब्रा ब्रान्डको एक ग्रेड कमर्सियल प्लाइवुड,
23: वाटरप्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड,
28: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
23: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहु, प्रोपाइटर बद्री पौडेल, फोन नम्बर 9856264465।
28: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शीतलाकण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852338073।
2: श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
3: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल,
8: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9855033878, प्रशान्त नेउपाने 9840626925।
9: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
10: होइन हौ, कसरी पर्यो?

0: már part, sidet, dasszlák, szamas, jorsat, kásó pahár. Full 100% cashback, harek hapta egzen alaj. Inquiry, register gardapani, harek din egzen alaj, airbar upahár. Nagarik Taco Pharma, easy finance, ra extens ko suvida.
1: Koryo ki paryo, koryo ki paryo. हीरो
0: सरथारू लागू हुने छन्।
2: इस क्षेत्र को लागी आधिकारिक विक्रेता दीपशिखा ऑटो ट्रेड हीरो शोरूम शुक्ला गण्डकी चार दुलेगौड़ा संपर्क 0635902969 र 98560169।
0: हीरो सीजी मोटर्स
3: जाम न ढिला भइसक्यो।
4: एकैछिन पख न केको भिडियो सुनौ।
5: घर बनाउँदै हुनुहुन्छ?
6: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
7: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
4: नबोल न, सुन त,
5: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98460862365 र 98041128।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466188017।
10: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
11: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
10: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
12: कौरव पाण्डवको बीचमा त्यत्रा सय भाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
11: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746780681।
4: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।